0: बिहान 5 बजीबाट 5:45 सम्म भजन गीत सुन्नुभयो। 5:45 बाट 6 बजीसम्म कार्यक्रम सुनौलो बिहानी यसै समय सुनिराख्नु भएको छ। 6 बजीबाट 36 सम्म उज्यालोको काया कैरन र 36 बाट 7 बजीसम्म हाम्रो परिवेश, 7 बजीबाट 8 बजीसम्म कार्यक्रम ज्योतिष वास्तु, 8 बजीबाट 8:15 सम्म देश परदेश खबर, 8:15 बाट 9 बजीसम्म कार्यक्रम ज्योतिष विज्ञान, 9 बजीबाट 9:15 सम्म नेपाल खबर, 9:15 बाट 10 बजेसम्म लोकगीत र विज्ञापन, 10 बजीबाट 11 बजेसम्म फिल्मी गीत र विज्ञापन, 11 बजीबाट 12 बजेसम्म पप गीत र विज्ञापन, 12 बजीबाट 12:15 सम्म नेपाल खबर, 12:15 बाट 1 बजेसम्म हिन्दी गीत र विज्ञापन, 1 बजीबाट 2 बजेसम्म कार्यक्रम टिफिन टाइम, 2 बजीबाट 3 बजेसम्म आधुनिक गीत र विज्ञापन, 3 बजीबाट 3:15 सम्म नेपाल खबर, 3:15 बाट 4 बजेसम्म कौडा गीत र विज्ञापन, 4 बजीबाट 4:15 सम्म विज्ञापन, 4:15 बाट 5 बजेसम्म कार्यक्रम लोक चौतारी, 5 बजेबाट 5:30 सम्म बाल गीत र विज्ञापन, 5:30 बाट 6 बजेसम्म भाषा भाषी गीत अनि विज्ञापन, 6 बजीबाट 6:30 सम्म नेपाल दर्पण, 6:30 बाट 8 बजेसम्म पुराना लोकगीत र विज्ञापन,
1: 8 बजेबाट 8:30 सम्म कार्यक्रम बदलिदो नेपाल, 8:30 बाट 8:45 सम्म विज्ञापन, 8:45 बाट 9 बजेसम्म बीबीसी नेपाली सेवा,
0: 9 बजीबाट 10 बजेसम्म आधुनिक गीत र विज्ञापन र 10 बजीबाट 11 बजेसम्म फिल्मी गीत सुन्न सक्नुहुन्छ। र आजको प्रसारण सेवा सबै हाम्रो यही निर बन्द रहनेछ। हजुर, कार्यक्रमको रूपरेखाको जानकारी पछि अब हामी लाग्दछौ रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी गराउनतर्फ। रेडियो रोल्पा 086-440-101, रेडियो जलजला 086-440-271, रेडियो सुनसरी 97-428-85-814, रेडियो मालसरी 086-440-172, रेडियो होलेरी 98-46-79-88-95-78-58-78, रेडियो मारियावा 086-416-141, रेडियो पल्लवी 98-2-98-09-130, रेडियो जन्मभूमि 98-4-78-39-414, रेडियो सूर्यमुखी 98-5-78-26-501, अनलाइन रेडियो त्रिवेणी 98-6-49-50-63-290, रोल्पा समाचार साप्ताहिकी 97-4-85-00-275, रोल्पा खबर साप्ताहिकी 98-6-69-22-823, सन स्टार साप्ताहिकी 98-4-78-77-672, जलजला पोस्ट साप्ताहिकी 98-4-78-0, जुनकिरी साप्ताहिकी 97-4-85-00-335 र 88-44-306 रहेको छ। हजुर, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी पछि अब हामी लाग्दछौ अन्तिममा एम्बुलेन्सका नम्बरको जानकारी गराउनतर्फ। जिल्ला अस्पताल रोल्पा 98-4-78-51-187, गजुल चौकी 98-4-34-455, थबाङ स्वास्थ्य चौकी 98-2-29-47-412, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र 97-4-22-51-705, सुलिचोर प्राथमिक स्वास्थ्य केन्द्र 98-4-35-38-644, सुलिचोर सहकारी 98-6-68-30-440, लिबाङ सनस्टार युवा क्लब 98-4-78-79-721, रेडक्रस एम्बुलेन्स 98-6-86-02-728, सामुदायिक सेवा केन्द्र लिबाङ 100, माडी जलजला युवा क्लब 98-6-69-35-110 र अन्तिममा घरती गाउँ स्मृति अस्पताल 98-062-26-580 रहेको छ।

हजुर, समादरणीय श्रोता मित्रहरू, आज पनि तपाईँहरूका माझमा रहेर हामीले कार्यक्रमको रूपरेखाको जानकारी, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी, एम्बुलेन्सका नम्बरको जानकारी भने हामीले तपाईँहरूका माझमा हरेक दिन गराइराखेका हुन्छौ र आज पनि गराइसकेका छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने अवश्य पनि जानकारी पाइसक्नु भएको छ। हवस् त आदरणीय श्रोता मित्रहरू, अब पनि हामी कार्यक्रम सुनौलो बिहानी बाटो भने विदा भएर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। र सुन्दै गर्दा कस्तो लाग्यो त? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव अनि प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9846789888 र 9857585 78 को लाइनबाट आएर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिनुहोला भन्न चाहन्छु। कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिनुहोला। तपाईँको सल्लाह सुझाव अनुसार नै हामी अघि बढ्ने प्रयास गर्नेछौ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म म बोलीका आवाजलाई तपाईँको घर घरमा झुन्डिएको रेडियो सेट इन्टरनेट अनलाइन सम्म पुर्याएर साथ दिनुभयो प्राविधिक मित्रलाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम

78 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 6 AM।
2: अहिले बिहानको ठीक 6 बजेको छ।
3: पक्षको प्रतिबद्धता तिथि
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
6: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्ने भन्नेमा अन्यल।
6: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
3: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र।
6: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
3: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617,
7: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
9: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
10: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
9: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा।

सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट

0: भैँसीको दुधमा भ्यौ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल
1: घर आएपछि सामान किन्न टाढा किन जानु अब तपाईँको आफ्नै गाउँमै
2: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल हामी कहाँ सम्पूर्ण किरानाको सामग्री नुन तेल मैदा दाल सुजी चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ साथै नास्ताको लागि अन्डा फ्राई चिकन चाउमिन चाउमिन छोला समोसा अन्डा चना जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376 रुन्टीगढी 7 बान्द्रे रोल्पा
2: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल

0: हजुर, हामी कहाँ काँचो कपडा, फेन्सी, सिरक डसना सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर अब्दुल कलाम सिद्दिकी, भित्री बजार आफ्नै भवनमा, भाग्यश्वरी एग्रोभेट सँगै सटेको। सम्पर्क मोबाइल नम्बर 98098443400 98652888404। न्यू कोइलाबा सस्तो कपडा पसल, होलेरी बजार, रोल्पा।
1: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
2: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
1: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
2: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
3: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614115। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
4: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा। घर बनाउने
5: सपना रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
6: परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढंगले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले 5 महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौं। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
7: बादलजीको र शंकर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक्क लाएर चाहिँ बुट्टा भरेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद पनि केही चर्किन्छ।
6: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामहरू थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो त्यो प्रतिवेदनको कार्यदलको, त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्दा मीडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौं। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्तव्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
7: भएको छ। दुई चाहिँ नजिकको सरकारले काम गरिरहेछन्, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
6: अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्टै के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थे होलान् भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौं, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौं। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमै लगायतका थुप्रै जलविद परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
7: सरकारले प्रयास गरिरहेको छ नि त होइन।
6: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेका थिए, 11 गतेबाट शुरू गरे, यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति शवहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौ। म अहिले पनि कामना गर्छु, धेरै ठूलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्यायो सरकारको असक्षताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसंग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू, विशृंखलताहरू त
7: अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरू तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मीडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
6: अनि अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले. केपी शर्माले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन. तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ. जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ. दुइटै धारणा छन्. तर एउटा सत्य कुरा सच्चाई के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दशको बाढ़ी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ. त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढ़ी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ. त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन. यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो बनायो 5 दिन होइन, यत्रो दिन भयो. त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न. अस्ति नै एउटा एकजना मान्छे चाहिँ सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो. लाज भन्ने चिज छँदै छैन. डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेछ पछाडि. त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यतया कतिपय अरूलाई दिइँदै नबोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिएको छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ. यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न. यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउनेका लज्जास्पद गतिविधि. अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला. हिजो अस्ति देख्नुभयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठूलो संकट बनाउँदै लगेको छ. 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ. यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
7: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ. अब नेपालले के गर्ने, विपत्तिसँग जुझ्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन.
6: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो. उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे. त्यो एकदम सकारात्मक कुरा हो. जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्. अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि. तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौं. त्यही कारणले गर्दा ग्लोबल वार्मिङ को समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो. अब हाम्रो सम्भवतः कैयौं चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठूलो संख्यामा जनता. यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढ़ी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो. यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौं भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौं भने यसले हामीलाई असाध्यै राम्रो गर्छ. होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठूलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ. त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढंगले ठिक विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामी छानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
7: रवि लामी छानेको सक्रियता राम्रो छ नि त, अहिले रवि लामी छानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
6: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाई के हो त भनेदेखि जतिसुकै ठूलो सीट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सीटमा आएका अरू प्रतिपक्षीहरू भए पनि त्यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 बाढ़ी आयो, 10 युवा संघको नेतृत्वमा क्षितिज थेबे क्षितिज थेबेको नेतृत्वमा महाराज गुरूङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गर्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ, अनेरासुईको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो, अहिले पनि म तपाईँलाई बताउँछु रसुवा र नुवाकोटमा हाम्रो जी फण्डको टोली 100 टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नु भएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ, भोलिन्टियर फोर्सको त्यति नै ठूलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ, अनेरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर
7: जानुभयो,
6: त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपद बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौं भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेछौं, अझै पनि हामी गर्न तयार छौं, तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000+ मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो गौँदिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता।
7: हस्, विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
6: धन्यवाद
7: नेकपा एमालेका नेता विशाल भट्ट, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: मात्र डीटीएच सेवा डिस्हो खुशीको कनेक्सन
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने
1: झुलभित्र मात्र सुत्ने
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
1: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
1: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
1: डेंगी रोगबारे सचेत बनाऊ
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
0: दिस होम इन्टरनेट आदरणीय श्रोता हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौं बाढी पहिरोले प्रताड़ित छन् नागरिकहरू राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन् हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौ बाढी प्रभावित क्षेत्र नुवाकोट धादिङ रसुवा विशेष गरी रसुवा क्षेत्र निकै प्रताड़ित बनेको एउटा परिस्थिति छ आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुतुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ तामाङजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
4: हजुर नमस्ते धन्यवाद
0: बुतुङजी केही समय अगाडि हामीले कुराकानी गरेका थियौं तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन् बाटो ट्र्याक खुल्यो अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा
4: सर अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
0: अहिले पनि
4: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन र हामी चाहिँ प्रशासनसँग हारगुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ तर त्यहाँ चाहिँ 12-13 सयको नागरिकहरू घर परिवारहरू पूरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन
0: भनेपछि अझै पनि समस्या छ त्यहाँ होइन राहत पाएका छैनन् अब के जस्तो अब वासस्थान त होला बस्नलाई होला पकाउनलाई सम्म होला तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला त्यसको कस्तो प्रबन्ध छ त्यहाँ
4: त्यही एकदमै समस्या जटिल समस्या निस्किरहेको छ किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन त्यहाँ पुरै कनेक्ट नै टुटेको अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुर्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र संघ सरकारलाई पनि फोन गरेर यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत नै ढुवानी गर्नुपर्छ त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 सटले 1-2 लोडले पुग्ला त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ अथवा कुनै पनि कुनै एनजीओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजीओहरू पनि आउनु भएको थियो तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ
0: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
4: दिनुपर्ने यो के भइरहेको छ हामी बुझ्न सक्दैनौ किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार घाइते उद्धार लास व्यवस्थापनमा खटिरहेको होला अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे. तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ. तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो. र जहाँ सड़क पहुँच भएको क्षेत्रहरूमा धेरै एनजीओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई.
0: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत.
5: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले. अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज. सुनिराख्नुहोस् है ल.

0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
3: घर बनाउने सपना सका जया दुर्गा हार्डवेयर।
2: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्री जया दुर्गा हार्डवेयर, प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तरतर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 98578-26405 र 98-56-26405।
2: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: ल, घरमा सबै सामान सकेको छ। यी बुढालाई गाउँ डुल्न ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
1: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
0: सबै सामान सकिया छ। छोरीलाई कपडा, दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ गर्न सक्छु र?
1: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छ। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
0: ए हो र, यी सबै कामहरू
1: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
2: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
3: प्रोप्राइटर अब्दुल उहित जोगीसैला,
1: सम्पर्क 98097138334,
3: 98478682
1: र 98095603313।
4: रेडियो होलेरी FM 102.5 MHz।

रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: सिचीबीटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल

0: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: सिचीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
1: जापानिज सुशी तालिम,
0: वेट्रेस,
1: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 9841017009, 9841017009।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: हैन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
3: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
5: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आजै आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 9742215554 र 9829977770। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9826061415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ।
6: रेडियो होलेरी FM 102.5 MHz।

हजुर, हामी कहाँ रातो कपडा, फेन्सी, सिरक दसना सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर अब्दुल कलाम सिद्दिकी, त्रि बजार आफ्नै भवनमा, भाग्यश्वरी एग्रोभेटसँगै सटेको। सम्पर्क मोबाइल नम्बर 98098443400, 98652888404। न्यू कोइलाबा सस्

0: अध्यक्षज्यू नमस्कार, सन्चै हुनुहुन्छ?
1: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
0: अध्यक्षज्यू, मेरो बोरिङको पम्पले पानी नतानेको दुई दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प खरिद गर्नुपर्छ भन्या छन्। त्यसैले तपाईँ कहाँ सल्लाह लिन आएको।
1: हेर्नुहोस् नानी, बोरिङको पम्प जस्तो कुरा पटक पटक खरिद गर्न सकिँदैन। डिलर भन्दा बाहिर खरिद गरेकोमा पहिलो कुरा त पम्प महँगो हुन्छ, त्यस्तै नराम्रो हुन सक्छ, अनि साथसाथमा वारेन्टी पनि त नहुन सक्छ नि। त्यसैले हाम्रै घुराहीको न्यू रोडमा भएको केएसबी पम्पको डिलर गोर्खा हार्डवेयरमा जानुहोस्। सबै कुराको ढुक्क हुन्छ। फोन नम्बर टिप्नुहोस् त बरु, 98478864444।
0: ल, धेरै धेरै धन्यवाद है अध्यक्षज्यू।
2: दाङ मध्य पश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्य पश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ।
3: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 082-59-0079 र 98-2-29-54-555।
4: घरैसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
5: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97-4-59-24-208 र 98-36-86-376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
5: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
6: घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनु न ठिक्क हुन्छ। घरको कुनै वास्तै छैन।
7: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
6: सबै सामान सकिया छ। छोरीलाई कपडा 2-4 भाडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ?
8: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
9: टाइम चेक,
10: अहिले बिहानको ठीक 8 बजेको छ।
8: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: तर्फबाट नवराज राणा मगर र सुनिश्चिया ज्यान रेडियो मारिया आवाज घरती गाउँ रोल्पाबाट बुद्धिमान ओली र मधुकर डागी रेडियो मध्य पहाड सल्यानबाट लोकमान चन्द र गरी रेडियो कपुरकोट सल्यानबाट शिव डागी र प्राप्ति बिसी रेडियो चौरजारी रुकुमबाट राजेन्द्र विक रेडियो तहलका सल्यानबाट खिमा बोहरा र कमल धिताल रेडियो हापुरी बोबई गाउँपालिका दाङबाट अर्जुन परियार र गणेश सोनाम रेडियो बंगालाचुली दाङबाट यान्मी निर्दोष र सिर्जना विश्वकर्मा रेडियो समा वैश्य आवाज रुकुम पश्चिमबाट मीना खड्गा र टीका केसी रेडियो शारदा सल्यानबाट प्रदीप मगर र झरना चन्द रेडियो पृथ्वी जाजरकोटबाट रोशन बस्नेत र रोहित बस्नेत रेडियो श्रीमुखी होलेरी रोल्पाबाट छाया गिरी र कमला धरती मगर रेडियो मालश्री लिबाङ रोल्पाबाट रितिका रोका मगर रेडियो सभ्यता सुनिचौर रोल्पाबाट राजेश नेपाली रेडियो होलेरी एफएम रोल्पाबाट गीता विश्वकर्मा र नम्रता विश्वकर्मा र रेडियो पूर्वी रुकुमका प्राविधिक सावित्री खत्री अनि विरज थापा म कार्यक्रम ज्योतिष विज्ञानको सञ्चालक ज्योतिषी ठाकुर देवकोटा कार्यक्रम ज्योतिष विज्ञानमा यहाँहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु।
1: विदेशबाट कान्छो छोराले पनि अब करदशा हेराइदिनु पर्यो, काम राम्रो परेन भने रहेछ। अब नातिको नाम पनि हेराउने होला, चिना पनि बनाइदिने होला नातिको, छोरीको बिहा छ, विवाह कुण्डली पनि हेराउनु छ। अब तनाव भयो, कहाँ पो जाने हो?
2: है तेरिका बाजे, यसको लागि पनि तपाईँले चिन्ता गर्नुपर्छ। तुलसीपुरको ग लाइन रौनियार मेडिकलको अगाडि ज्योतिष संचार परामर्श केन्द्र छ त। हजुर, हाम्रो यहाँ विगत केही समयदेखि ज्योतिष क्षेत्रमा क्रियाशील गुरुबाट तपाईँको अध्ययन, व्यापार, परिवार, विदेश यात्रा, रोजगार, प्रेम विवाह, लक्की नम्बर, बार, सन्तान, ग्रह दशा, रोग, मुद्दा, मामिला, वास्तु, भूत, वर्तमान, भविष्य सम्बन्धी समस्याको समाधान गरेर जीवन सुखी बनाउनुहोस्। सम्पर्क ज्योतिष संचार परामर्श केन्द्र तुलसीपुर 5 रौनियार मेडिकलको अगाडि ग लाइन तुलसीपुर दाङ।
3: सम्पर्क युवा ज्योतिष ठाकुर देवकोटा, मोबाइल नम्बर 98478445095, 98095607।
4: म त लागे तुलसीपुर ज्योतिष परामर्श केन्द्रमा, तपाईँ पनि आउन नभुल्नु होला।

0: हजुर, आज विक्रम सम्वत 2083 साल भाद्र महिनाको 27 गते शनिबारको दिन हामी छौँ र भाद्र कृष्ण पक्ष हो। प्रतिपदा तिथि परिरहेका छन्। नेपालमा आज सूर्य उदय रहनु भएको छ। आज भाद्र शुक्ल पक्ष होला र नेपालमा आज सूर्य उदय बिहान 5:48 र सूर्यास्त बेलुका 6:11 हुनेछ। र त्यसै गरी आजको कार्यक्रम ज्योतिष विज्ञान 3873 श्रृङ्खलामा हामी उपस्थित छौं। यो कार्यक्रम हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका करिब 1 दर्जनभन्दा बढी रेडियोबाट लाइभ सुनिराख्नु भएको छ। र त्यसै गरी हाम्रो पात्रमा रेडियो 9 र ज्योतिष एफएमबाट हामीलाई सुन्न सक्नुहुन्छ र हामी तपाईँको माझमा प्रसारणमा रहेका छौं। सदास्तै आज पनि तपाईँको माझमा तपाईँको भूत भविष्य वर्तमान समग्र जीवनको बारेमा चर्चा र परिचर्चा गर्छौं। तपाईँको जिज्ञासा मेटाउने हाम्रो लक्ष्य र उद्देश्य रहनेछ। कहीँ कतै नजानुहोला, तपाईँले हामीलाई सिधा तपाईँले सुन्ने प्रयास गर्नुहोला। र हरेक दिन मेषदेखि मीन राशि 12 राशिको चर्चा हुन्छ। आज पनि तपाईँको माझमा मेषदेखि मीन राशि 12 राशिको ताजा राशिफल लिएर आएका छौं। कहीँ कतै नजानुहोला, तपाईँको लागि आजको दिन कस्तो रहेको छ समग्र राशिफलले बताउनेछ। र त्यसै गरी तपाईँको माझमा हरेक दिन नयाँ नयाँ टिप्सहरू लिएर आएका हुन्छौं र आजको टिप्सको शीर्षक रहेको छ हामी कुन कुन अवस्थामा बोल्नु हुँदैन, आज मौन रहने र कुन कुन अवस्थामा हामी बोल्नु हुँदैन, यो विषयमा चर्चा र परिचर्चा गर्छु। हामी धेरै बोलेर पनि बिग्रिन्छ र कुनै कुनै ठाउँ यस्तो हुन्छ, कुनै पनि काम गर्दा नबोल्ने अवस्था रहन्छन्। त्यसैले हामी मौन धारण, हामीले कुन कुन कुराहरूमा मौन धारण गर्नुपर्छ, कुन कुन कुराहरूमा बोल्नु हुँदैन, आजको टिप्स जानकारी लिएर आएको छु। अन्तिमसम्म हामीलाई सुन्ने प्रयास गर्नुहोला। अहिले पनि हामी तपाईँको फोन कलको प्रतीक्षामा रहेका छौं। 98578761 नम्बर यहाँहरूको लागि खुल्ला छ। यो नम्बरमा हामीलाई सिधा फोन गर्न सक्नुहुन्छ र तपाईँसँग हाम्रो प्रत्यक्ष रूपमा कुराकानी जोडिरहेका छौं र हामीलाई तपाईँले सुन्दै गर्नुहोला।
1: होलीको लागबत्ती छ, आजै सामान किनेर रेडी पारौ भनेको। कहाँ किन्ने होला दाई?
2: कहाँ किन्ने हो र? हाम्रो तुसिपुरको चिप परिचित तथा निकै चर्चित जय सीताराम सामग्री पसल हुँदा हुँदै अन्यत्र जाने त कुरै छैन नि, त्यही जाऊ, पूजाका सामग्री किनेर ल्याऊ।
1: ल ल, म त्यही गए।
3: हजुर, हामी कहाँ लक्ष्मी बत्ती 84 सत्ता ग्रह शान्ति आदिको लागि चाहिने सामान र टीका अबिर चन्दन धूप गंगा जल अगरबत्ती शंख लगायत देव कार्य र पितृ कार्यका लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यसैले एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोला।
4: सम्पर्क जय सीताराम पूजा सामग्री पसल न लाइन गणेश डेरीको दक्षिण तर्फ तुलसी पुरदाङ। प्रोप्राइटर जीवराज खरेल। मोबाइल नम्बर 98479793706 र 98095121180।

0: हजुर, यति बेला हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं। के छ, सन्चै आरामै हुनुहुन्छ? पक्कै पनि राम्रो हुनुहुन्छ होला होइन? आज हामी तपाईँसँग 9 बजीसम्म रहन्छौं। तपाईँसँग प्रत्यक्ष कुराकानी त हुन्छ नै, आजको राशिफल पनि हामी राख्छौं, त्यसैले ताजा राशिफलको लागि हामीलाई सुन्ने प्रयास गर्नुहोला। र आजको टिप्स मैले बताइरहेको छु, आज कुन कुन अवस्थामा मौन रहनुपर्छ, कुन कुन काम गर्दाखेरि बोल्नु हुँदैन, आज बताउँछु। आजको टिप्स विशेष रहनेवाला छ। र अहिले भने हाम्रो टेलिफोन संवादमा कुनै सहभागी आइसक्नु भएको छ, को हुनुहुन्छ? हामी उहाँसँग कुराकानी गर्छौँ र उहाँलाई स्वागत पनि गर्छौँ। हजुर नमस्ते।
1: नमस्कार
0: हजुर, कहाँबाट को बोल्नु भयो?
1: जाजरकोट जुनिताले गाउँपालिकादेखि चन्द्र साई गुरु।
0: चन्द्र साई बोल्नुभयो जाजरकोटबाट?
1: हजुर गुरु।
0: अनि चन्द्रजी, के छ जाजरकोटको ताजा अवस्था सुनाउनुहोस् यहाँले।
1: ठिकै छ सर गुरु, आज घाम लागि
0: जाजरकोटमा आज घाम लागिराखेको छ।
1: हजुर गुरु, धेरै
0: ख्याल गर्नुपर्छ, धेरै दिनपछि घाम लागेको छ, फेरि पानी आउँछ, अलिक ख्याल गर्नुपर्छ है।
1: हस् गुरु।
0: अनि जाजरकोटमा हामीलाई कुन रेडियो सुन्नुहुन्छ चन्द्रजीले?
1: मैले समावेशी गुरु
0: रेडियो समावेशी आवाज सुनिराख्नु भएको छ।
1: हजुर।
0: अनि आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जान्न चाहनुहुन्छ?
1: म मेरो आफ्नै बारेमा गुरु।
0: हजुर, जन्मेको साल महिना गति टाइम बताउन सक्नुहुन्छ यहाँले?
1: 2052 साल।
0: 2052 साल, अनि कुन महिना जन्मिनु भएछ?
1: माघको 25 गते।
0: 2052 साल माघको 25 गते जन्मिनु भयो।
1: हजुर गुरु। अनि बिहान अनि 5 बजे गुरु।
0: बिहान 5 बजे भनेपछि जाजरकोटमै होला जन्मेको होइन?
1: हजुर गुरु।
0: तपाईँको जन्म मिति 2052 साल हामी हेर्दैछौ, र माघको 25 गते बताउनु भएको छ। बिहिबारको जन्मदिन हो कि होइन?
1: हजुर हजुर।
0: राशि कन्या राशि हुन्छ तपाईँको, नाम त टोबाट आउँछ, अहिलेसम्म कुन राशि हेर्दै हुनुहुन्छ?
1: मैले अहिलेसम्म गुरु अनि राशि त्यति हेरेको छैन, अनि कहिले कतै मिन राशि हेर्छु गुरु।
0: कहिले मिन हेर्नुहुन्छ, कहिले के हेर्नुहुन्छ, त्यति हेर्नुहुन्न?
1: त्यति खासै हेरेको छैन गुरु, रिडियो मात्रै सुनिरहेको छु, हजुरलाई फोन लागेन, अनि त्यो भएर अब यहाँतिर ज्योतिषले गलत गरेर हो कि के हो, त्यही भएर भयो।
0: अब यो तपाईँको जन्ममिति चाहिँ हामीलाई सही दिनु भएको छ होइन? 2052 साल माघको महिना 25 गते बिहान 5 बजे बिहिबार सही हो भने तपाईँको कन्या राशि हुन्छ, र टोबाट नाम आउँछ है त। अबदेखि तपाईँले टोपेन्द्र, टोपलाल, टोप बहादुर यस्तो नाम राख्नुपर्छ है त।
1: हजुर गुरु। हजुर।
0: अनि के छ जिज्ञासा सोध्नुपर्ने, जान्नुपर्ने कुराहरू के सोध्नुहुन्छ यहाँले?
1: जिज्ञासा यस्तो गुरु, अनि के भन्छ पर्छ पक्षीको बारेमा, अनि त्यस पछाडि आफूले मैले कृषि पेसा गरिरहेको छु, कृषि पेसा गर्दा कस्तो होला भनेर, अनि यस्तै घर परिवारको अनि बारेमा।
0: ए, कृषि पेसा व्यवसाय कस्तो हुन्छ, सन्तानको अवस्था कस्तो हुन्छ भन्नुभएको छ।
1: हजुर।
0: अब तपाईँको चिनामा के छ भन्दाखेरि, अहिले राहु र उल्का दशा चलिरहेका छन्, राहु र उल्का आफैमा नराम्रो ग्रह मानिन्छ है त।
1: हजुर।
0: अनि तपाईँको चिनामा नागदोष पनि छ, नागदोष भयो भने यसले सन्तान भएका सन्तानहरूलाई पनि अलि बाधा दिन्छ, हुने सन्तानलाई पनि अलिक गाह्रो दिइराख्नु हुन्छ, अलिकति यो ख्याल गर्नु पर्यो।
1: अर्को
0: नागदोष भयो भने तपाईँको के छ भन्दाखेरि, कर्मस्थानमा राहु गएर बसिया छ चन्द्रमासँग, चन्द्रमा भनेको मन हो, तपाईँको मन बढी भड्काइराख्छ क्या ग्रहले।
1: हजुर हजुर।
0: त्यसैले सबभन्दा पहिले मनलाई कन्ट्रोल गर्नु पर्यो, र त्यति मात्र नभएर तपाईँको चिनामा के छ भन्दा, कर्मस्थानमा राहु छ, राहु गए बस्यो भने कर्मस्थानमा एउटै काममा चित्त नबुझ्ने, गरिरहेको काममा सफलता भने जस्तो नहुने, दुःख धेरै गर्नुपर्ने, कामहरू परिवर्तन बनाइदिने यो ग्रहले हो, र कृषिबाट जति तपाईँले धेरै प्रगति र उन्नति गर्नुपर्ने हो नि हो, त्यो खालको अवस्था तपाईँलाई त्यति साथ दिइरहेको हुँदैन, त्यसलाई चाहिँ अब सन्तोषम परम सुखम भन्छ क्या, जे छ त्यसलाई सन्तुष्टि मान्नु पर्यो होइन, त्यसरी अगाडि बढ्नु राम्रो हुन्छ। र तपाईँले सर्व कहिल्यै मार्नु हुँदैन, सोमबारको व्रत बस्नु पर्यो, भगवान शिव मान्नु पर्यो, राहु र उल्काको ग्रह शान्ति गर्नु पर्यो, त्यसरी अगाडि बढेपछि राम्रो हुन्छ। अहिले 2085 साल पुषसम्म उल्का छन्, 91 सम्म राहु ग्रह छन्, अब राहु र उल्का दुईटै नराम्रो ग्रह चलिरहेको छ, अलिक ख्याल गर्नु पर्यो। र यस्तो समयमा तपाईँलाई अब ढाडको समस्या, हातखुट्टाको समस्या, सपनामा सर्पनागहरू देखिने, नराम्रो सपनाहरू आउने समस्या, विविध समस्याहरू देखा पर्नेछ है त। हुन्छ। अब तपाईँको राम्रो पक्ष के छ त भन्ने कुरा हुन्छ, यो त नराम्रो भयो, राम्रो पक्ष भनेको तपाईँ बहुत धार्मिक हुनुहुन्छ, भगवान्प्रति विश्वास हुन्छ, घर परिवार आफ्नो संस्कारहरू बढी मान्ने, ज्योतिषहरू सबै कुराहरू मान्ने, तपाईँ धार्मिक हुनुहुन्छ, राम्रो पक्ष त भयो, र बौद्धिक क्षमता राम्रो, सबैको लागि सहयोगी हुनुहुन्छ, त्यो राम्रो पक्ष भयो। र कर्मस्थानमा राहु, राहुले फलाम पनि हेर्छ, तेस्रो भावमा शनि छ, त्यो शनि तेस्रो भावको फलाम पनि राम्रो हुन्छ, तपाईँलाई चाहिँ कृषि बाहेक अन्य कामहरू भनेको गाडीहरू भए, फलामसँग सम्बन्धित कुराहरू भए, कर्मस्थानमा राहु भयो भने इलेक्ट्रिकल इलेक्ट्रोनिक्स सम्बन्धी पेसा व्यवसायहरू भए, सिपमूलक कामहरू भए, वायरिङहरू भए, परम्बर सम्बन्धी कामहरू भए, यस्ता खालका बिजनेस व्यवसायहरू गर्नुभयो भने तपाईँलाई फाइदा हुन्छ। र अर्को विलासिताको व्यापार व्यवसाय पनि राम्रो हुन्छ। शुक्र ग्रह उच्च अवस्थामा चतुर्थ भावमा गएर बस्यो भने मानिसले लाउने खाने खालका बिजनेसहरू गर्नुभयो भने तपाईँले राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ भन्ने ज्योतिषी हिसाब रहेको छ। र तपाईँको बारेमा चन्द्रजी यति कुराहरू जोडियो, अरू के सोध्नुहुन्छ यहाँले? सन्तानमा तपाईँको ग्रहले बाधा दिइराखेको छ, अरू उनीहरूको भविष्य त छुट्टै हेर्नु पर्ने हुन्छ है त। हुन्छ ल, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो ठ्याक्कै पारेर आउनुभयो, चन्द्रजी आउनुभयो, कहाँबाट आउनुभयो भनेपछि जाजरकोटबाट आउनुभएको छ। र रेडियो समावेशीको व्यापक चर्चा र परिचर्चा छ र हामीलाई कार्यक्रम ज्योतिष विज्ञान जाजरकोटमा सुनिराख्नु भएको छ। र अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु, को हुनुहुन्छ र उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। हेलो, हजुर कहाँबाट को बोल्नु भयो?
2: हजुर म त्रिवेणी गाउँपालिका रैलाल नेपाली।
0: त्रिवेणी गाउँपालिका भनेपछि रुकुम कि सल्यान हो?
2: रोल्पा।
0: ए रोल्पाको त्रिवेणीबाट रहेछ होइन?
2: हजुर।
0: के नाम बताउनु भयो हजुरले?
2: रविलाल नेपाली।
0: रविलाल नेपाली बोल्नु भयो?
2: हजुर।
0: अनि रविजी के छ रोल्पाको ताजा अवस्था सुनाउनुहोस्।
2: ठिक त सर, राम्रै रहेछ।
0: त्रिवेणी गाउँपालिका कहाँनिर बस्नुहुन्छ तपाईँ?
2: यो
0: कुन रेडियो सुन्नुहुन्छ त्यहाँ? रेडियो होलेरी सुन्नुहुन्छ?
2: हजुर।
0: कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जिज्ञासा छ आज?
2: म आफ्नै बारेमा।
0: जन्मेको साल महिना गते टाइम बताउनुहोस् त यहाँले।
2: 2044 साल।
0: 2044 साल, अनि कुन महिना जन्मिनु भयो?
2: माघ महिना 26 गते।
0: 2044 साल माघको 26 गते जन्मिनु भयो?
2: हजुर, मंगलबार।
0: कति बजेतिर जन्मिनु भयो त्यहाँ?
2: 4 बजेदेखि 5 बजेसम्म।
0: भनेपछि बिहानै जन्मिनु भयो कि साँझ जन्मिनु भयो त्यहाँ?
2: बिहान
0: 4 देखि 5 बजे भनेपछि तपाईँ जन्मिन 1 घन्टा लाग्यो?
2: खै सर, भाले बाँच्ने बेला भन्नुहुन्थ्यो।
0: भाले त तपाईँ जन्मिसकेपछि बास्यो होला होइन? मंगलबारतिर भाले बास्या हो कि बुधबार बास्या हो भाले?
2: मंगलबार।
0: ए अनि त्यसो भए तपाईँको तुला राशि हेर्नुपर्छ। रविलाल नाम हुँदैन, रीबाट नाम राख्ने है त। ऋषि नाम राख्नुपर्छ, तुला राशि हुन्छ तपाईँको, मंगलबारको जन्मदिन परिरहेको छ है त। के छ ठ्याक्कै जिज्ञासा जान्नुपर्ने सोध्नुपर्ने कुराहरू सोध्नुहोस् त यहाँले?
2: यो कृषि पेसा गर्न लागि 3 वर्ष यति भयो, त्यति भएको छैन त्यस्तो भने जस्तो, अनि के गर्दा हुन्छ भनेर त्यो गराएको छ यताउति मिलाएर।
0: कृषि पेसा गरेको 2-3 वर्ष भयो तर प्रगति उन्नति छैन?
2: छैन हजुर।
0: अनि कृषिमा त तपाईँलाई पशु चौपाइ पो राम्रो हुन्छ त, तपाईँले के तरकारी उत्पादन अरू अरूतिर गर्नुभयो कि के गर्नुभयो?
2: हजुर तरकारी।
0: त्यो हुँदैन तपाईँलाई, तपाईँलाई पशु उत्पादन राम्रो हुन्छ, जस्तै तपाईँले लोकल कुखुराको व्यापार बिजनेसहरू गर्न सक्नुहुन्छ, अनि त्यसपछि बाख्रा पालन सम्बन्धी गर्न सक्नुहुन्छ, पशु चौपाइको कृषि तपाईँलाई राम्रो हुन्छ। तरकारी क्षेत्रमा तपाईँको मध्यम रहन्छ, हुँदैन हुने भन्ने होइन, तर जुन हिसाबले तपाईँले सोच्नु भएको हुन्छ लगानी र परिश्रम अनुसारको फल चाहिँ आउँदैन है त। त्यो कुरा अलि ख्याल गर्नुपर्ने अवस्था रहन्छ, त्यसरी अगाडि बढ्नुहोला। अन्यथा तपाईँलाई अहिले शनि ग्रह छ, शनि भयो भने फलामतिर राम्रो हुन्छ अथवा विदेश राम्रो हुन्छ। शनि भनेको के हो, कि त फलाम कि त विदेशको कामहरू गराउँछ, त्यसैले यी क्षेत्र राम्रो रहे, तपाईँले परिवर्तन गर्न सक्नुहुन्छ, पेसालाई कि त व्यवस्थित गर्न सक्नुहुन्छ, त्यसरी अगाडि बढ्नु तपाईँलाई राम्रो हुन्छ। र त्यसपछि आजभोलि शनि ग्रह भयो भने जे काम पनि ढिलासुस्ती भइराख्ने, योजना अनुसारको कामहरू नभन्ने, शनिले के गर्छ, मानसिक चिन्ता, शनिमा आलस्यता, कानीमा बाधा, धनहानि, खर्च वृद्धि, आफन्तमा विवाद बनाउने गर शनि हो, त्यसैले शनि चलेछ तपाईँलाई है, त्यो कुरा ख्याल गर्नु पर्यो। अरू बोल्ने कला राम्रो छ, बुधातिथ्य राजयोग छ, बोल्ने कला राम्रो, एकादशम भावमा चन्द्रमा, भविष्यमा धन पैसा हुन्छ, नआत्तेर अगाडि बढ्नु। अरू तपाईँको लागि चाहिँ जन्मेको ठाउँ नछोड्दासम्म प्रगति नहुने चिना हो, अब स्थान परिवर्तन गर्नुपर्छ, अर्को ठाउँ घर बनाउनुपर्छ, सर्नुपर्छ, अनि पो प्रगति हुने हो त तपाईँको है त। अरू के छ सोध्नुपर्ने? सोध्नुहोस् यहाँले। यति भए पुग्यो है त। हवस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो ठ्याक्कै आउनुभयो, रविलालजी आउनुभयो। कहाँबाट आउनुभयो भन्दाखेरि रोल्पा त्रिवेणीबाट आउनुभयो। तर उहाँ आफ्नो पेसा व्यवसायमा सन्तुष्टि हुनुहुन्न। किन हुनुहुन्न भन्दाखेरि उहाँको शनि ग्रह छ, शनिले जे कुराहरूमा पनि प्रतिफल कम ढिला बनाउँछ हेर्नुहोस् है त, त्यसैले यो कुराहरू ख्याल गर्नुपर्ने अवस्था आउँछ। र यति बेला हामीसँग टेलिफोन संवादमा अर्को सहभागी आइसक्नु भएको छ, को हुनुहुन्छ म कुराकानी गर्छु। हजुर नमस्ते। हेलो हजुर हजुर, कहाँबाट को बोल्नुभयो?
3: हजुर सर नमस्ते, म तुलसीपुरदेखि।
0: नमस्ते हजुर, तुलसीपुर दाङबाट हजुरको नाम बताउनुहोस् यहाँले।
3: मेरो गणेश जी।
0: गणेशजी दाङ तुलसीपुर कहाँनिर बस्नुहुन्छ तपाईँ?
3: म ठ्याक्क बेलुवा बस्छु।
0: अनि दाङको बेलुवामा हामीलाई कुन रेडियो सुन्नुहुन्छ?
3: रेडियो भन्दा पनि म गाडी ड्राइभर हो, मेरो गाडीमा बजिरहन्छ।
0: तपाईँको गाडीमा बज्छ, तर कुन एफएमबाट बजेछ त? ल ठिक छ, गाडीमा हरेक दिन बजाएर यात्रुलाई सुनाइराख्ने काम तपाईँको है त। ल एकदमै खुसी लाग्यो हामीलाई चाहिँ सुनिराख्नु भएको छ। अनि तपाईँ कसको बारेमा जिज्ञासा लिएर आउनु भएको छ आज?
3: हजुर मेरै बारेमा सर, मेरै बारेमा।
0: जन्मेको साल महिना गति टाइम बताउन सक्नुहुन्छ यहाँले?
3: 2063 साल।
0: 2063 साल, अनि कुन महिना जन्मिनु भयो?
3: तीन महिना 17 गते।
0: 2063 साल असारको 17 गते।
3: हजुर।
0: अनि कति बजीतिर जन्मिनु भएको छ?
3: म ठ्याक्क 1:15
0: दिउँसै जन्मिनु भयो कि अलि बिहानै जन्मिहाल्नु भयो?
3: दिउँसोको अब 1:15
0: भनेपछि उज्यालैमा जन्मिनु भयो?
3: हजुर सर।
0: त्यही दिन बिदाको दिन फुर्सदमा शनिबार जन्मिनु भयो?
3: हजुर।
0: तपाईँको राशि सिंह राशि हेर्नु होला है, मकर राशि हुँदैन, गलत छ।
3: हजुर।
0: अबदेखि टीकाराम नाम राख्ने, सिंह राशि हुन्छ, शनिबारको जन्मदिन हुन्छ, 2063 साल आषाढको 17 गतेको दिन जन्मेको भन्ने हुन्छ है त।
3: हजुर।
0: यसमा के छ जिज्ञासा सोध्नुपर्ने कुराहरू, के सोध्नुहुन्छ यहाँले?
3: मेरो बारे फलामहरू कस्तो छ, म ड्राइभर हुन् त, अनि त्यही भएर।
0: फलाम त तपाईँलाई शुभ नै छ, राम्रै मानिन्छ, तर पनि तपाईँलाई अब यसमा समस्याहरू के आउन सक्छ भन्ने कुरा हो। तर मन चाहिँ तपाईँको भड्किरहेको छ, कहिलेकाहीँ त राम्रो देश विदेश पनि जान पाए हुन्थ्यो भन्ने सोच त बनाउने चन्द्रमा 12 भावमा छ।
3: एकदम एकदम, म त अब विदेशतिर सोचिरहन्छु, कहिले भाषा परम, ल्याङ्ग्वेज परम भन्ने लाग्छ, कहिले है ड्राइभर साइबर बन्दैन भन्ने लाग्छ।
0: तपाईँलाई अहिले यस्तो छ, भाषा अध्ययन भन्दा डाइरेक्ट जानु, विदेशको योग छ एकपटक, आजको मितिले 89 सालसम्म विदेश जाने गरह छ, त्यसैले एक नम्बर विदेश, विदेश जानु भएन भने गाडी नै चलाउनु राम्रो हुन्छ। तपाईँ सानैदेखि धन पैसा कमाउनुपर्छ, केही गर्नुपर्छ भन्ने सोच भएको मान्छे, पैसा कमाउनुहुन्छ, घर आफै बनाउनुहुन्छ, आत्तिनु पर्ने अवस्था छैन। अनि बिहेको लगन आइसकेको रहेछ, के छ शादीवादीको कुराहरू? त्यसो भए यो लगन आयो भने लपसप पर्ने हुन्छ, अलिक ख्याल गर्नुहोला, हेराएर बिहे गर्नुपर्छ। तपाईँको राशि मिलेन भने फेरि बुढीसँग झगडा हुने, बहुविवाह दोष छ, सप्तममा राहु गएर बस्यो भने के हुन्छ, अरू धेरै बिहा गर्नुपर्छ, अलिक ख्याल गर्नुहोला। र अरू चाहिँ तपाईँको राम्रो छ ग्रह, तपाईँको बाहिरी शनि रहेछन्, शनिले जे पनि अलिकति सोचेको कार्यहरूमा ढिलासुस्ती हुने, पैसा हुने, खर्च बढाउने ग्रह हो, अलि ख्याल गरेर अगाडि बढ्नुहोला। आजभोलि चन्द्रमा भनेको राम्रै ग्रह हो, तर चन्द्रमाले मन भट्काइराख्छ, गरेको काममा चित्त नबुझ्ने, मन अस्थिरता हुने, यो गरम कि त्यो गरम कि सोचहरू धेरै बनाउने ग्रह छ है त।
3: हजुर हजुर।
0: ल अरू केही छ भने सोध्नुहोस्, नत्र छुट्यौँ गाडी।
3: अनि के अरे मेरो फलाम चाहिँ राम्रै छ नि गुरु?
0: फलाम ठिक छ तपाईँलाई है त।
3: त्यही त, मेरो बाबा पनि एक्सिडेन्ट भएर बित्नु भएको कि, ड्राइभर हुनुहुन्थ्यो।
0: ठिक छ, अब कहिलेकाहीँ त्यो ग्रह केही नराम्रो भएर भयो होला, तपाईँलाई फलाम चाहिँ राम्रो हो, तर फलाम राम्रो भन्दैमा फेरि के हुन्छ भन्दा, तपाईँ राम्रो हुनुहुन्छ, अर्को आएर ठोक्ला, अरूको कारणले दुर्घटना होला, त्यो फरक कुरा हुन्छ क्या है।
3: ल हुन्छ गुरु,
0: हवस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो हामीसँग आउनुभयो, गणेशजी आउनुभयो, ठ्याक्कै जी गणेशजी आउनु त भयो, भगवानै आउनुभएछ, तुलसीपुर दाङबाट आउनुभएछ। र मैले भनिरहेको छु कि हाम्रो कार्यक्रम ज्योतिष विज्ञान सबैले सुन्नुहुन्छ, यात्रा गर्दा गाडीमा सुन्नुहुन्छ, पसलमा बस्दा, ग्राहकसँग व्यापार गर्दै हामीलाई सुन्नुहुन्छ, घरमा खाना पकाउँदै हामीलाई सुन्नुहुन्छ, त्यसैले कार्यक्रम ज्योतिष विज्ञानको लोकप्रियता र कार्यक्रम ज्योतिष विज्ञानप्रति तपाईँको माया चाहिँ अगाध छ, त्यही माया र छायाले गर्दा हामी करिब 1 दर्जनभन्दा बढी रेडियोबाट लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा लाइभ प्रसारणमा रहेका छौँ, हामीलाई सुनिराख्नु भएको छ। अब भने यहाँहरूको माझमा मेषदेखि मीन राशि 12 राशिको चर्चा हुन्छ आजको ताजा राशिफल।
4: अहिले तपाईहरू सुन्दै हुनुहुन्छ आजको राशिफल ज्योतिषी ठाकुर देवकोटाको साथमा।

0: ज्योतिषी ठाकुर देवकोटाको साथमा।
1: मेष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको लागि सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्ने समय रहेको छ। कार्यमा सफलता लिन सक्नुहुन्छ, रोकिएका कामहरू बन्नेछन्। आफूलाई चाहिने भौतिक साधन जुटाउन सक्ने अवस्था रहेको छ र स्वास्थ्यमा सुधार रहनेछ। मुद्दा मामिला आदि क्षेत्रमा जित हासिल हुनेछ। अवसर धेरै आउँछन्, अवसरलाई चिन्ने प्रयास गर्नुहोला र स्वास्थ्यमा केही सुधार रहनेछन्। आजको दिन छ अंक राम्रो, केसरी रंग मेष राशि हुने व्यक्तिहरूको लागि राम्रो छ। वृष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, बल होइन बुद्धिको प्रयोग गरेर अगाडि बढ्ने प्रयास गर्नुहोला। सन्तान पक्षीको साथ र सहयोगले कार्यमा सफलता प्राप्त गर्न सक्नुहुन्छ। नाम दामी नाम र प्रतिष्ठाहरू अवश्य कमाउन सक्नुहुन्छ। नयाँ समाचार नयाँ ज्ञान प्राप्त गर्ने दिन रहेको छ। घरेसी कार्यमा समय बढ़ी दिनुपर्ने अवस्था रहला। आजको दिन पढ़ाई लेखाई अध्ययनमा विद्यार्थी भाइ बहिनीहरूको लागि राम्रो रहेको छ र आज तपाईँ वृष राशि जति पनि हुनुहुन्छ तपाईँको लागि पहेँलो रंग राम्रो र दुई अंक सुखद र राम्रै खालको अवस्था देखिन्छ। मिथुन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिनमा कृषि कार्यमा राम्रो रहेको छ। मातृपक्षीको साथ र सहयोगले कामहरू बढ्नेछन्। आजको दिनमा घर परिवार आफन्तलाई तपाईँले समय दिनुपर्ने अवस्था रहन्छ। विगतमा रोकिएका कामहरू बढ्नेछन्, दोहोऱ्याएर प्रयास गर्दा राम्रो हुन्छ र आफू चाहिने भौतिक साधन जुटाउन सक्ने अवस्था मिथुन राशि रहनेछ। र आजको दिनमा छोटो समयमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। हरियो रंग राम्रो, शुभ अंक 8 रहेको छ। त्यसैले मिथुन राशि आजको दिन सुखद र राम्रो अवस्था देखिन्छ। कर्कट राशि हुने व्यक्तिहरूको लागि साहस पराक्रममा आत्मविश्वास बढ्नेछ। दाजुभाइ दिदीबहिनी सबैको सहयोग रहनेछ। व्यापार राम्रो, नोकरीमा राम्रो रहेको छ। धन राम्रो कमाउन सक्नुहुन्छ। रोकिएका कामहरू बन्न सक्ने अवस्था रहेको छ। दिदीबहिनी दाजुभाइ सबैको सहयोग रहने आजको दिन तपाईँको लागि सेतो रंग राम्रो र 4 अंक कर्कट राशि राम्रो छ। सिंह राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ मिठो मिठो चीज खान सक्नुहुन्छ। भोलिको भरमा कामहरू बढ्नेछन्, अध्ययनमा राम्रो प्रगति रहनेछ। नाता कुटुम्ब आदि व्यक्तिको सहयोग रहनेछ। प्रेम जीवन सकारात्मक रहनेछ। आज लगानी लगाउनुहोस्, भोलि फाइदा छ। हिजो लगानी लगाउनु भएको थियो, आज नाफा छ। त्यसैले म के भन्छु भन्दा सिंह राशि हुने व्यक्तिहरूको लागि आजको दिन तपाईँको लागि 1 अंक राम्रो र सुन्तला रंग सुखद र राम्रो अवस्था देखिन्छ। कन्या राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आजको दिनमा नाम दाम इनाम र प्रतिष्ठा कमाउन सक्ने समय रहेको छ। व्यापार राम्रो, व्यवसाय राम्रो रहेको छ। वैवाहिक जीवन राम्रो, प्रेमी प्रेमिका बीचको

0: सिंह राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ मिठो मिठो चीज खान सक्नुहुन्छ। भोलिको भरमा कामहरू बढ्नेछन्। अध्ययनमा राम्रो प्रगति रहनेछ। नाता कुटुम्ब आदि व्यक्तिको सहयोग रहनेछ। प्रेम जीवन सकारात्मक रहनेछ। आज लगानी लगाउनुहोस्, भोलि फाइदा छ। हिजो लगानी लगाउनु भएको थियो, आज नाफा छ। त्यसैले म के भन्छु भन्दा सिंह राशि हुने व्यक्तिहरूको लागि आजको दिन तपाईँको लागि एक अङ्क राम्रो र सुन्तला रंग सुखद र राम्रो अवस्था देखिन्छ। कन्या राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आजको दिनमा नाम दाम इनाम र प्रतिष्ठा कमाउन सक्ने समय रहेको छ। व्यापार राम्रो, व्यवसाय राम्रो रहेको छ। वैवाहिक जीवन राम्रो, प्रेमी प्रेमिका बीचको सम्बन्ध राम्रो रहेको छ। आजको दिनमा नयाँ कामको आरम्भ पनि गर्न सक्नुहुन्छ। केही जिम्मेवारी वहन गर्न सक्ने समय रहेको छ। समाजको हितको लागि काम गर्नु, सम्मान अवश्य मिल्ने अवस्था देखिन्छ। तपाईँको विगत लामो समयदेखि रोकिएका कामहरू बढ्नेछन्। आजको दिनमा कन्या राशि हुने व्यक्तिहरूको लागि आकाशीय रंग राम्रो र सात अंक सुखद र राम्रै खालको अवस्था यहाँहरूको लागि देखिन्छ। तुला राशि हुने व्यक्तिहरूको लागि अलिकति खर्च बढ्ने देखिन्छ। घरभन्दा बाहिरको कर्मबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ। विदेश जानेहरूको लागि राम्रो र विदेशमा रहनेहरूको लागि राम्रो रहेको छ। तुला राशिको आज मोबाइल बिर्सिने, सामान बिर्सिने, हराउने डर छ। ओल्ल घर पल्ल घर छिमेकीसँग केही विवादहरू होला। गरिरहेको कामलाई अगाडि बढाउनुहोस्। नयाँ काम गर्दा तुला राशि अलि ख्याल गर्नुपर्ने अवस्था छ र आज तुला राशि अचानक यात्रा र घुमफिर पनि हुन सक्ने अवस्था छ। गुलाबी रंग राम्रो रहेको छ। तुला राशि पाँच अंक तपाईँको लागि सुखद र राम्रै अवस्था देखिन्छ। वृश्चिक राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आमदानी बढ्नेछ। ल्याउनु पर्ने रकमहरू तपाईँलाई राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ र यहाँहरूको पढ़ाई लेखाई अध्ययनमा राम्रो रहनेछ। कृषि क्षेत्रमा राम्रो रहेको छ। व्यापार व्यवसाय राम्रो, गरिरहेको दैनिक कार्यमा राम्रो हुन्छ। भविष्यमा फाइदा हुने कार्यमा तपाईँले सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्ने अवस्था देखिन्छ र आजको दिनमा तपाईँले आफ्नो स्वास्थ्यको लागि भने खानपिन हरेक कुरामा ख्याल गर्नुपर्नेछ। रंग भनेको खैरो रंग राम्रो, नौ अंक वृश्चिक राशिको लागि राम्रो देखिन्छ। धनुराशि हुने व्यक्तिहरूको लागि आजको दिन नाम दाम इनाम र प्रतिष्ठाहरू कमाउन सक्नुहुन्छ। विशिष्ट र अग्रज व्यक्तिको साथ र सहयोगले कामहरू बढ्नेछन्। आजको दिनमा जति पनि धनुराशि हुनुहुन्छ तपाईँहरूको लागि चाहिँ विशेष गरेर नयाँ कामको आरम्भ गर्ने दिन रहेको छ। विगतमा रोकिएका कामहरू बढ्नेछन्। आफ्नो परिश्रम र मेहनतले सकारात्मक ऊर्जाहरू प्राप्त गर्ने सुखद र राम्रै अवस्था देखिन्छ। त्यसैले हामी भन्न चाहन्छौ धनुराशि हुने व्यक्तिहरूको लागि आजको दिनमा तपाईँहरूको लागि राम्रै खालको अवस्था छ र तीन अंक राम्रो बैजनी रंग तपाईँको लागि सुखद र राम्रो अवस्था देखिन्छ। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिन भाग्य र कर्मले साथ दिन्छ। समाज सेवामा मन जानेछ। आजको दिन धर्म कर्ममा मन जानेछ र अरूको लागि सेवा गर्नु, भोलि तपाईँलाई सम्मान हुनेछ। उच्च शिक्षा, उच्च ज्ञानहरू हासिल गर्न सक्नुहुन्छ र आजको दिनमा गुरूजन, मानिजन, पिताजन, अग्रज व्यक्तिको समर्थनले कार्यमा सफलता प्राप्त गर्न सक्नुहुन्छ। नसोचेको कामहरू बन्नेछन्। भाग्य र कर्मले साथ दिने मकर राशि छ अंक राम्रो रहेको छ। खैरो रंग आजको दिन सुखद देखिन्छ। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आजको दिन शरीरमा आलस्यता र स्वास्थ्यमा बाधा देखिन्छ। अलिक ख्याल गर्नुहोला। सवारी साधन चढ्दा चलाउँदा ख्याल गर्नुपर्छ। गोप्य कुराहरू बाहिरिन्छन् र आजको दिनमा तपाईँको लागि विशेष कुरो के छ भन्दाखेरि स्वास्थ्यमा अलिक गम्भीर समस्या आउन सक्छ। त्यसैले खानपिन हरेक कुरामा ख्याल गर्नुहोला। नयाँ भन्दा गरिरहेको कामलाई अगाडि बढाउनुहोला। मनको कुरा सबैलाई नखोल्नुहोला। त्यसैले भन्छु कुम्भ राशि आजको दिनमा दैनिक पेसा व्यवसायमा राम्रो रहेको छ। निलो रंग तपाईँको लागि राम्रो छ। त्यसै गरी शुभ अंक भनेको दुई अंक राम्रो देखिन्छ। मेन राशि हुने व्यक्तिहरूको लागि आजको दिन बुढाबुढी बीचको माया प्रेम राम्रो हुनेछ। प्रेमी प्रेमिका बीचको सम्बन्ध पनि सकारात्मक रहनेछ। साथीभाइ आफन्त सबैको सहयोग तपाईँलाई जुट्नेछ। अरूको भावना सजिलै जित्न सक्ने अवस्था रहेको छ। आजको दिनमा आर्थिक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्ने समय रहेको छ। सुन्दर वातावरणमा आफ्नो दिनहरू बिताउन सक्ने अवस्था देखिन्छ मेन राशि र आजको दिनमा तपाईँ मेन राशि हुने व्यक्तिहरूको लागि व्यापार राम्रो, नोकरी राम्रो, कला साहित्य मनोरञ्जन क्षेत्र जान सक्नुहुन्छ। मिठो मिठो चीजहरू खान सक्नुहुन्छ र आजको दिनमा रातो रंग राम्रो, आठ अंक राम्रो, मीन राशि हुने व्यक्तिहरूको लागि सुखद र राम्रै खालको अवस्था देखिन्छ।
1: अब यो म बुढोलाई के समस्या आइलाग्यो? यही बेलामा नाति जन्मेछ, विदेशबाट कान्छो छोराले

0: भोलि अब कर दशा हेराइदिनु पर्यो, काम राम्रो परेन भने रहेछ। अब नातिको नाम पनि हेराउने होला, चिना पनि बनाइदिने होला नातिको, छोरीको बिहा छ, विवाह कुण्डली पनि हेराउनु छ। अब तनाव भयो, कहाँ पो जाने हो?
1: है तेरिका बाजे, यसको लागि पनि तपाईँले चिन्ता गर्नुपर्छ। तुलसीपुरको गलाइन रौनियार मेडिकलको अगाडि ज्योति संचार परामर्श केन्द्र छ त। हजुर, हाम्रो यहाँ विगत केही समयदेखि ज्योतिष क्षेत्रमा क्रियाशील गुरुबाट तपाईँको अध्ययन, व्यापार, परिवार, विदेश यात्रा, रोजगार, प्रेम विवाह, लक्की नम्बर, बार, सन्तान, ग्रह दशा, रोग, मुद्दा, मामिला, वास्तु, भूत, वर्तमान, भविष्य सम्बन्धी समस्याको समाधान गरेर जीवन सुखी बनाउनुहोस्। सम्पर्क ज्योतिष संचार परामर्श केन्द्र, तुलसीपुर 5 रौनियार मेडिकलको अगाडि गलाइन तुलसीपुर दाङ।
2: सम्पर्क युवा ज्योतिष ठाकुर देवकोटा, मोबाइल नम्बर 9847844095, 9805560557।
3: बुहारी लोई लोई म त लागे तुलसीपुर ज्योतिष परामर्श केन्द्रमा, तपाईँ पनि आउन नभुल्नु होला।
4: के तपाईँलाई मञ्चमा बोल्न डर लाग्छ? कि तपाईँ आफ्नो कुरा आत्मविश्वासका साथ प्रभावकारी रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ? अब समय आएको छ आफ्नो बोल्ने शैली बदल्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व निखार्ने। बोल्न त सबै बोल्छन्, तर प्रभाव पार्ने गरी बोल्न सिक्ने व्यक्तित्व बन्नुहोस्। त्यसका लागि संकल्प स्टुडियो तुलसीपुर दाङलाई सदैव सम्झनुहोस्। आज सिकेको बोल्ने कला भोलि तपाईँको व्यक्तित्व, नेतृत्व र सफलताको आधार बन्न सक्छ। संकल्प स्टुडियो तुलसीपुर दाङ, थप जानकारीका लागि 9857846263।
5: तुलसीपुर छ दाङमा, अब सम्पूर्ण पूजा सामग्री एउटै ठाउँमा, श्री बालाजी पूजा सामग्री पसल।
6: हामी कहाँ न्वारान, व्रतबन्ध, रुद्री, लक्ष्यवर्तिका लगायत जन्मदेखि मृत्यु प्रयत्नसम्म आवश्यक पर्ने सम्पूर्ण पूजा सामग्री पाइन्छ।
5: गुणस्तरीय सामग्री, उचित मूल्य र आत्मीय सेवा, एकपटक अवश्य सम्झनुहोस्। श्री बालाजी पूजा सामग्री पसल, तुलसीपुर 6 नेपालगंज रोड, लोकसेवा कार्यालय अगाडि तुलसीपुर दाङ। प्रोप्राइटर सुशील शर्मा। सम्पर्क मोबाइल नम्बर 9848078098 र 9860109112। श्री बालाजी पूजा सामग्री पसल, तपाईँको आस्थाको विश्वास।
7: दात मुख तथा गिजा सम्बन्धी रोगको सफल उपचारको लागि अल्फा डेन्टल क्लिनिक।
8: हजुर, विशेषज्ञ डेन्टल सर्जन डाक्टर आनन्द ज्योति ओली तथा डेन्टल सर्जन डाक्टर रोशिला त्रिपाठीद्वारा दिइने सेवाहरू।
9: दाङ जिल्लामै पहिलो पटक बाल दन्तरोग विशेषज्ञ डाक्टर रोशिला त्रिपाठीद्वारा बाल दन्तरोग सम्बन्धी सम्पूर्ण सेवाहरू।
7: दाँत र मुख सम्बन्धी चेक जाँच,
8: दाँतको एक्सरे, डेन्टल इमर्जेन्सी,
7: दाँत सफा गर्ने,
8: गिजाबाट रगत बग्ने तथा घाउ खटिराको उपचार,
7: दाँत भर्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: दाँतको जराको उपचार,
8: दाँतको कस्मेटिक उपचार,
7: बच्चाको दाँतको विशेष उपचार तथा परामर्श,
8: दाँत निकाल्ने,
7: नयाँ दाँत भर्ने,
8: पुरै दाँत लगाउने,
7: दुर्घटनामा परि दाँत तथा मुखको हड्डीमा लागेको चोटहरूको उपचार, दाँत र मुख सम्बन्धी स्वास्थ्य शिक्षा।
8: नोट, हाम्रो यस डेन्टल क्लिनिक शनिबार पनि खुल्ला रहनेछ।
7: सम्पर्क अल्फा डेन्टल क्लिनिक, तुलसपुर 5 दाङ, राप्ती अञ्चल अस्पतालको अगाडि। सम्पर्क नम्बर 9876252851 र 9895434666।
8: आज विश्व स्तरीय प्रविधि मार्फत दाँत मुख तथा गिजाको सफल उपचार गरी मिठो मुस्कान बाँड्दैछ अल्फा डेन्टल क्लिनिक।

0: तपाईँको आफ्नै आवाज हो ज्योतिष एफएम सुनिराख्नु भएको छ। के छ सन्चै आरामै हुनुहुन्छ, पक्कै पनि राम्रो हुनुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा रहनुहुन्छ, हामी करिब करिब 9 बजीसम्म रहन्छौ। 9 बजीसम्म तपाईँ हाम्रो सहयात्रा सँगसँगै हुन्छ। किन हुन्छ भन्दाखेरि हामीसँग टिप्स रहेको छ, कस्तो ठाउँमा हामी मौन रहनुपर्छ, कस्तो ठाउँमा हामी मौन रहनुपर्छ, कुन कुन काम गर्दाखेरि हामी मौन रहनुपर्छ, मौन भनेको नबोल्ने। त्यसैले आज कुन कुन ठाउँमा नबोल्दा हामीलाई फाइदा हुन्छ म आज बताउँछु। यो विशेष टिप्स तपाईँको माझमा रहनेछ र त्यसै गरी तपाईँसँग प्रत्यक्ष फोनमा कुराकानी त आज बाँकी नै छ, फोनमा कुराकानी पनि हुनेछ। टिप्स एकैछिनपछि सुनौला, अहिले भने फोनमा कुराकानी गरौं। कुनै सहभागी हाम्रो टेलिफोन संवादमा आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: हजुर कहाँबाट को बोल्नु भयो?
1: म सल्यानदारमा गाउँपालिकादेखि पवित्र बस्नेत।
0: पवित्र बस्नेत सल्यानबाट बोल्नु भयो?
1: हजुर।
0: पवित्राजी धर्मा गाउँपालिका कहाँनिर बस्नुहुन्छ?
1: म के अरे यता भल्चौरतिर।
0: भल्चौर पुखातिर बस्नुहुन्छ त्यसो भए?
1: हजुर।
0: अनि भल्चौर पुखातिरका बेलायती कतिको खानुहुन्छ त तपाईँ?
1: हजुर हजुर
0: अलिअलि खानुहुन्छ होला होइन?
1: हजुर।
0: कुन रेडियो सुन्नुहुन्छ हामीलाई सल्यानमा तपाईँ?
1: रेडियो समावेशी आवाज।
0: रेडियो समावेशी राम्रो सुनिन्छ त्यहाँ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जान्न चाहनुहुन्छ?
1: म मेरो आफ्नै बारेमा।
0: त्यसो भए जन्मेको साल महिना गते टाइम बताउन सक्नुहुन्छ यहाँले?
1: 2062 साल 3 महिना 29 गते।
0: 2062 साल असारको 29 गते जन्मिनु भयो?
1: हजुर।
0: अनि कति बजीतिर आमाले जन्माउनु भएको छ तपाईँलाई?
1: बिहान 5 बजी
0: भनेपछि सल्यानमै जन्मिनु भयो होला?
1: हजुर।
0: त्यसो भए तपाईँलाई बुधबारतिर जन्म दिनुभयो आमाले?
1: हजुर।
0: राशि कन्या राशि हेर्नुहुन्छ अहिलेसम्म?
1: हजुर कन्या राशि।
0: तपाईँको पवित्र नाम गलत छ, पीबाट नाम आउँछ, पीबाट तपाईँको प्रियङ्का नाम हुन्छ है त?
1: हजुर।
0: अबदेखि प्रियङ्का नाम राख्ने, कन्या राशि हेर्ने, बुधबारको उज्यालो भएको भनेर सम्झिने है त?
1: हजुर।
0: तपाईँको दाहिने गालातिर कोठी छ होला हेर्नुहोस् त?
1: छ सानो सानो, तर देब्रेमा पट्टि छ धेरै।
0: देब्रेतिर धेरै छ, दाहिनेमा पनि कोठी छ होइन? अनि तपाईँलाई बढी कपालको चिन्ता लाग्छ अरे हो?
1: हजुर हजुर।
0: कपाल बढी मिलाइरहनुहुन्छ, कहिलेकाहीँ कपाल बिग्रियो भने चिन्ता मान्ने, झऱ्यो भने समस्या मान्ने हुन्छ। तपाईँलाई कपालको बढी माया हुन्छ है तपाईँलाई?
1: हजुर।
0: अनि गीत संगीत कतिको मन पराउनुहुन्छ त तपाईँ?
1: मन पर्छ धेरै।
0: धेरै मन पर्छ। गाउनुहुन्छ कि नाच्ने काम गर्नुहुन्छ?
1: गाउने नाच्ने छोरछोरी गरिन्छ भनौँ,
0: दुइटै काम गर्नुहुन्छ भन्छ क्या। यहाँ चिना हेर्दाखेरि पनि तपाईँ गीत संगीत मन पराउने, गाउने नाच्ने मन पराउने मान्छे हुनुहुन्छ। ठिक छ, कहिले काहीँ हामीलाई गीत सुनाउनु होला, अब हाम्रो ज्योतिष कार्यक्रममा गीत सुनाउन मिल्दैन है त?
1: हजुर।
0: अरे कार्यक्रममा आउनु भएको छ, जिज्ञासा के राख्नुहुन्छ त तपाईँ?
1: जिज्ञासा पढाइ लेखाइ अनि गर्दछ, भविष्य विशेष गरी विदेशको बारेमा कस्तो छ, के गर्दा राम्रो हुन्छ?
0: विदेशको बारेमा विशेष हेर्नु पर्यो, पढाइ लेखाइ र भविष्य कस्तो रहन्छ भनेर जान्ने इच्छा छ तपाईँलाई?
1: हजुर।
0: अनि त्यसो हो भने म तपाईँलाई केही कुरा सोध्छु, जे छ त्यही भन्नुहोस् है त।
1: हजुर।
0: तपाईँ घरमा पानीको धारो ल्याउनु भएको छ?
1: हजुर ल्याएछौँ।
0: पानीको धारो जहाँनिर छ त्यहाँनिर तपाईँको फल फल्ने खालको रुखहरू, फलफुलको रुखहरू, बोटहरू के छ त्यहाँ हेर्नुहोस् त?
1: हजुर छ।
0: के को बोट छ त्यहाँ? जस्तै केरा छ कि, अनि आँपको रुखहरू छ कि, बेलायती छ कि, के छ त्यहाँ हेर्नुहोस् त?
1: आरु अनि त्यसरी खमनीहरू छन्।
0: ए आरु पनि छ। त्यसो भए तपाईँको घरमा आएपछि फलफुल खान पाइने भयो होइन?
1: हजुर हजुर।
0: ल खुसी लाग्यो, तपाईँको घर चाहिँ राम्रो छ, तपाईँको घर शुभ छ, त घरमा जहिले पनि फलफुलहरू रोपिराख्नु राम्रो हुन्छ, केराहरू आँपहरू फलफुलहरू रोप्नु राम्रो मानिन्छ, त्यो शुभ नै मानिन्छ। तर तपाईँको घरको घरमा नाकको पनि बास छ, घर वरपर आउने बेला मौकामा देखा पर्ने सर्पहरू चाहिँ नमार्ने भन्नु होला है त?
1: हजुर।
0: त्यो सर्प फेरि कस्तो भने हानिकारक सर्प होइन, राम्रो सर्प हो, त्यसैले नागहरू चाहिँ मार्नु हुँदैन, त्यो कुराहरू ख्याल गर्नु पर्यो। अनि पहिला पहिला तपाईँलाई आर्मी प्रहरी बन्न मन लाग्यो कि लागेन?
1: हजुर लाग्यो।
0: फर्म भर्नुभएको भएन तपाईँले?
1: फर्म त भएन, मन त लागेको थियो अनि विदेशतिर ट्राई गरेको, त्यो भएन।
0: तपाईँलाई खास आर्मी प्रहरी वनरक्षकमा राम्रो हुन्थ्यो। एक नम्बर राम्रो भनेको आर्मी प्रहरी वनरक्षक, दोस्रोमा भनेको कृषि भेटनरी स्वास्थ्य पढ्नु पर्थ्यो। अहिलेलाई भने अब विदेश जाने राहु ग्रह छ, तपाईँलाई एउटै काममा चित्त बुझ्दैन, अघिल्लो दिन एउटा योजना हुन्छ, भोलिपल्ट अर्को काम हुन्छ, गरिएको काममा चित्त नबुझ्ने, नगर्दासम्म त्यो काम गर्न पाउन भन्ने, गरिसकेपछि फेरि अर्को काम गर्न मन लाग्ने ग्रह हो। अहिलेलाई ठिक छ, विदेश जान सक्नुहुन्छ, भाषा पढेर हरेक कुराले जानलाई अलि टाइम लाग्छ है। अब त्यसरी विद्यार्थी भिसा अथवा भाषै पढ्छु भने पनि समय लागे पनि जान्छु भने चाहिँ जान सक्नुहुन्छ। भविष्यमा धन कमाउने, गाडी चढ्ने, घर आफै बनाउने राम्रो योग छ तपाईँको है त। तपाईँको चिनामा चाहिँ अलिकति समस्या भनेको के रहेछ भन्दा, अहिले राहु ग्रह चल्याएको छ, यो राहु ग्रह 97 सम्म हो। राहु ग्रह भयो भने के हुन्छ, खर्च बढ्ने, मानसिक चिन्ता हुने, तपाईँका सोच फरक हुने, घरका सोच फरक हुने, घर परिवार आफन्तदेखि टाढा हुन मन लाग्ने, अनि लप पारेका विवाह गर्न गरेका विवाहहरू बिगारदिने ग्रह राहु। आजको मितिले 97 सालसम्म छ, त्यसैले यो राहु ग्रहको शान्ति गर्नु पर्यो अनि त्यसरी अगाडि बढ्नुहोस्, तपाईँलाई राम्रो हुन्छ। र त्यसपछि धेरै काममा हात हाल्नुभन्दा पनि लक्ष्य बनाउनुहोस्, एक नम्बर यो, दुई नम्बर त्यो, यसरी जान्छु भनेर जानु, तपाईँलाई राम्रो हुन्छ, सफलता लिन सक्नुहुन्छ। ल, अरू केही छ भने सोध्नुहोस्, नत्र छुट्यौँ गाडी है त।
1: परिवारसँगको सम्बन्ध कस्तो छ?
0: घरमा मिल्दैन कुरो, राहु ग्रह भयो भने तपाईँको सोच फरक हुन्छन्, घर परिवारको कुराहरू नमिल्ने हुन्छन् है।
1: विदेश त हुन्छ त्यसो भए?
0: विदेश हुन्छ, काम ढिला हुने भयो, त्यसैले राहु ग्रहको शान्ति गर्ने, अलि छिटो जानलाई त्यो काम गरे पनि राम्रो हुन्छ है त। हवस्, यहाँलाई धेरै धेरै धन्यवाद छ, रेडियो समावेशी सुन्दै गर्नुहोला, केही जिज्ञासा भयो हामीलाई पर्सनल नम्बरमा फोन गर्नुहोला। उहाँ हुनुहुन्थ्यो, ठ्याक्कै आउनुभयो, पवित्राजी आउनुभयो, कहाँबाट आउनुभयो भनेर सोधेको त सल्यानको दार्मा गाउँपालिका भल्चौरबाट आउनुभएको छ। भल्चौर पोखाथा बेलायती खुब खानुहुन्थ्यो, शिर्पा बेलायती खाने, पोखाइते पोखाथा बेलायती खाने कामहरू त तपाईँले गर्नुभयो पहिला, जन्ती ढुङ्गा जाने ग्वाला होइन त्यही गर्नुहुन्थ्यो। र यति बेला कार्यक्रम ज्योतिष विज्ञानमा हामी छौं, र कार्यक्रम ज्योतिष विज्ञान हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेश एक दर्जन भन्दा बढी रेडियोबाट लाइभ सुन्नु भएको छ, र त्यसै गरी हामी हाम्रो पात्रमा पनि छौं, हेर्नुहोस् है, हाम्रो पात्रमा जहाँ ज्योतिष एफएम रेडियो 9 सुन्न सक्नुहुन्छ, र सबैले नम्बर मागिराख्नु भएको छ, नम्बर चाहिँ यो टिकटकको बायोमा जानु न, त्यहाँ नम्बर मजाले पर्सनल नम्बर दिइरहेछ, टिकटकमा पनि हामी आज लाइभमा छौं, सबैले टिकटकबाट नम्बर माग्नु भएको छ, टिकटकको बायोमा जानुहोस्, त्यहाँ नम्बर छ, वाट्सएप गर्नुहोस् अथवा डाइरेक्ट फोन गर्नुहोस्, ग्रहदशा हेराउनुहोस् है त। हामी टिकटकमा लाइभमा चाहिँ ग्रहदशा हेर्न सकेनौँ, किनभने हाम्रो टिकटक लाइभ बन्द गरिदिन थाल्यो टिकटकले, जन्ममिति एउटै म्यासेज पठाइराख्यो भने के हुन्छ, टिकटक बन्द गर्दोरहेछ, त्यसैले यहाँहरूको माझमा हामीले चाहिँ त्यसरी गर्दैनौँ, तर ज्ञानगुणका कुराहरू सुनाउनु पर्यो, राशिफल सुन्नु पर्यो यहाँहरूले, त्यही भएर मैले चाहिँ यो लाइभ तपाईँको माझमा जोडिरहेको छु है त। यति बेला हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौँ, अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ, म कुराकानी गर्छु। हजुर नमस्ते।
2: नमस्ते
0: हजुर, कहाँबाट को बोल्नु भयो?
2: हजुर, हाँसीपुरबाट।
0: हाँसीपुर भनेपछि दाङबाट हो?
2: हजुर।
0: अनि हजुरको शुभ नाम बताउन सक्नुहुन्छ यहाँले? तपाईँ अन्त ध्यान नदिनु, टेलिफोनमा सुन्नुहोस् है।
2: हजुर,
0: तपाईँको नाम बताउनुहोस्। तपाईँको नाम बताउनुहोस् कि हामीलाई।
2: नाम जीरा देवी ओली।
0: जीरा देवी ओली हो?
2: हजुर।
0: अनि दाङ हाँसीपुरमा कुन रेडियो सुन्नुहुन्छ तपाईँ? रेडियो बंगला चोली सुन्नु भएको छ, कसको बारेमा जान्न चाहनुहुन्छ आज?
2: हजुर,
0: तपाईँ अन्त ध्यान नदिनु न, रेडियोमा हामीलाई टेलिफोनमा सुन्नुहोस् कि है।
2: हजुर, ध्यान दिइरहेछ नि गुरु।
0: अनि कसको बारेमा जिज्ञासा छ आज?
2: छोराको बारेमा हेर्न थियो गुरु।
0: छोराको जन्ममिति बताउनुहोस् यहाँले।
2: 2060 साल।
0: 2060 साल, अनि कुन महिना होला भन्नुहोस् त?
2: चैत महिनाको 23 गते।
0: 2060 साल चैतको 23 गते भन्नुहुन्छ?
2: हजुर।
0: अनि 2060 साल चैतको 23 बिहान कति बजी हो?
2: 6:03।
0: बिहान 6:03 कहाँनिर जन्माउनु भयो?
2: दाङमा
0: जन्मिनु भयो है त।
2: हजुर।
0: जीरा देवी सोमबारको जन्मदिन हो कि होइन छोराको?
2: सोमबारको।
0: कन्या राशि आउँछ, पेट काट्यो, खबाट नाम आउँथ्यो, के नाम राख्नु भएको छ?
2: नाम त गुरुबहादुर।
0: पूर्णबहादुर मिल्छ, पेट काट्यो ख आयो भने पुख नठ हस्त नक्षत्र हो, पुबाट राख्नु मिल्छ है त। कन्या राशि हुन्छ, पूर्णिमाको दिन जन्मे। तपाईँ धेरै मोबाइल नचलाउनु कि, आनन्दले बस्नु न एक ठाउँमा, छतपत छतपत गरिराख्नु भएको छ। अनि तपाईँ घरमा ढुङ्गा खत्याउनु भएको छ?
2: हजुर।
0: तपाईँ घरमा ढुङ्गा राख्नु भएको छ होइन? यता सुन्नु न, तपाईँको घरमा ढुङ्गा राख्नु भएको थियो भनेर सोधिरहेको छु।
2: झन्डा?
0: झन्डा होइन कि, तपाईँको घरमा ढुङ्गा हुन्छ नि, घर बनाउने ढुङ्गा चाट्नु भएको थियो, राख्नु भएको छ त्यहाँ भनेको।
2: हजुर
0: छ भने छ भन्नुहोस्, छैन भने छैन भन्नुहोस्। झण्डा बनिरह होइन कि, ढुङ्गा घर बनाउने ढुङ्गा राख्नु भएको छ तपाईँको घरमा भनेर सोधिरहेको छु। थोरै राख्नु भएको छ, उत्तर दिशामा राख्नु भएको छ होला होइन? आफ्नोपट्टि त्यो घरको उत्तर दिशा छ भने त्यो ढुङ्गा त्यहाँबाट हटाउनु पर्छ। घरको उत्तर दिशा जहिले पनि खाली बनाउनु पर्छ है त। उत्तर दिशामा कहिले पनि ढुङ्गा राख्नु हुँदैन। त्यहाँ घरको उत्तर दिशामा ढुङ्गा भयो भने तपाईँको घरमा धनको सह हुँदैन, स्वास्थ्य बाधा हुन्छ है, देवताको वासहरू कम हुन्छ, अनि घरमा नकारात्मक प्रभावहरू पार्छ। वास्तुदोषको नियम हो के यो, अलिक ख्याल गर्नु पर्यो। अनि त्यसपछि ठिक छ त, तपाईँको छोराको जिज्ञासा के सोध्नुहुन्छ यहाँले, सोध्नुहोस् हामीलाई।
2: छोराको अब विदेशको लागि अनि उसको के छ त भविष्यमा, गर गौडाहरू सोच विचार कस्तो छ, बाबा आमासँग सम्बन्ध कस्तो हुन्छ, अनि सब भन्नुहोस् गुरु।
0: तपाईँ छोराको अहिले राहु र उल्का छ, उल्का दशा विदेश भ्रमण हो, विदेश नै जाने ग्रह छ, बाहिर नै पठाउनु। यदि नेपालमा केही गर्नु पर्यो भने उहाँलाई फलाम गाडी मनपर्ने हुन्छ, राहु र उल्काले फलामको प्रतिनिधित्व गर्छ, त्यो काम गर्नुपर्ने हुन्छ। आजभोलि तपाईँको छोराको लागि राहु र उल्काले के हुन्छ, सूचीको कामहरू एकदमै ढिला भयो, ढिला हुने अनि मनमा अस्थिरता हुने, खर्च बढ्ने ग्रह छ, नातेर अगाडि बढ्नुहोला। यो राहु र उल्का ग्रह राम्रो चाहिँ होइन, राहु भनेको घाउ हो, उल्का भनेको नसोचिया चोटपटक सम्भावना, अनावश्यक आरोप लाग्ने ग्रह पनि हो राहु ग्रह। त्यसैले राहु र उल्काको ग्रह शान्ति ग्रह जापहरू गराएर विदेश पठाइदिनु राम्रो हुन्छ। तपाईँको छोराको ग्रहले राहु र उल्काको कारणले तपाईँलाई हातखुट्टा नसाको समस्याहरू ढाडको प्रब्लम आउँछ, त्यसैले तपाईँले पनि आफ्नो ग्रह दशा हेराएर छोराका तपाईँको ग्रह शान्तिहरू गर्नु, त्यसरी अगाडि बढ्नु राम्रो हुन्छ। र तपाईँको छोराको लागि 2086 साल कार्तिकभन्दा पछाडि सिद्धा दशा आउँछ, त्यसपछिको समय राम्रो र अनुकूल रहन्छ। कन्या राशि हेर्नुहोला, बुधबारको दिन राम्रो, हरियो रंग राम्रो, पाँच अङ्क राम्रो रहेको छ है त। राहु 91 साल पुषसम्म छ, लामो ग्रह चल्या छ, त्यसैले यो राहु र उल्काको शान्ति गर्नुपर्छ है। ब्राह्मण त तपाईँको ग्रह शान्ति गर्नलाई कममा पनि दुईजना ब्राह्मणहरू राख्दा राम्रो हुन्छ, त्योभन्दा माथि हजुरको इच्छा हुन्छ दुईजना राख्यो भने पुग्छ है त। रुद्री पाठ गर्नुभयो, तपाईँले रुद्री सहित ग्रह शान्ति गर्नुभयो भने दुई तीनजना ब्राह्मणहरू राख्न सक्नुहुन्छ, ग्रह शान्ति मात्रै गर्नुभयो भने दुईजना राख्दा पनि हुन्छ है त। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: के भयो,
0: हुन्छ, मैले यति कुरा जोडे, अब हामीलाई अफेयरमा फोन गर्नुहोला, उहाँ हुनुहुन्थ्यो, उहाँले बढी हल्ला बढी गराउनु भयो, हल्ला बढी गराएपछि हामीलाई कुरा गर्न नि गाह्रो हुन्छ, त्यसैले म सबैलाई अनुरोध गर्छु, तपाईँहरूले के बुझ्ने भने अरूले जे गल्ती गर्नुभएको छ त्यो गल्ती तपाईँले नगर्ने, हामीसँग फोनमा कुराकानी गर्दा अन्त ध्यान नदिने, हल्ला बढी हुने ठाउँमा नबस्ने, रेडियो नसुन्ने, यी कुराहरू ख्याल गर्नुहोस् है, त्यसैले यी कुराहरू सतर्क रहनुपर्छ। हामीलाई यहाँ बुझिन्न, हेडफोनमा आवाज ठोकिन्छ, त्यो कुराहरू ख्याल गर्नु पर्यो। र यति बेला हामीसँग जिराजी हुनुहुन्थ्यो, बंगालाचेरी रेडियो पूरै गन्काइदिनु भएको छ, हाँसीपुरमा हाँस्दै कार्यक्रम सुन्दै गर्नुहुन्छ, र हाँसीपुरमा रेडियो बंगालाचेरी कार्यक्रम ज्योतिष विज्ञान हरेक दिन हामीलाई सुन्नुहुन्छ। जिराजी, आगामी दिनमा फेरि पनि तपाईँले हामीलाई फोन गर्नुहोला, र केही जिज्ञासा छन् भने पर्सनल नम्बर हामी अन्तिममा दिन्छौँ, फोन गर्नुहोला। अब भने यहाँहरूको माझमा आजको टिप्स राख्ने बेला भएको छ, कस्तो छ त आजको टिप्स सुनौ है त।

0: हजुर, आजको टिप्स म तपाईँको माझमा जानकारी दिँदैछु। आजको टिप्स रहेको छ, हामी मौन कुन कुन अवस्थामा रहने, बोल्दै नबोल्नु पर्ने ठाउँहरू कहाँ कहाँ हुन्, के काम गर्दाखेरि हामी बोल्नु हुँदैन, के काम गर्दाखेरि हामी मौन रहनुपर्छ, म बताउँछु। नम्बर एक भनेको, हामीले खाना खाँदाखेरि हामी बोल्नु हुँदैन है। बोल्नै पर्यो भने के गर्ने, थोरै तपाईँले केही तरकारी थप्नु पर्यो, दाल थप्नु पर्यो, होइन रोटी थप्नु पर्यो भने त्यो अवस्थामा बोल्नुहोला। सकभर आफूलाई म यति खान्छु भनेर पहिल्यै राख्न लगाउने। खाना खाँदा नबोलेर खाइयो भने के हुन्छ, खाना राम्रोसँग पच्छ, चपाई चपाई खाना पाइयो, घाँटी लाग्ने सम्भावना कम भयो, खाना राम्रो पनि हुन्छ। त्यसैले सकभर खाना खाँदा बोल्ने वातावरण नगर्नुहोस्। यदि बोल्ने वातावरण भयो भने केही थप्ने बेला मात्र बोल्ने हो। त्यसैले खाना चपाई चपाई राम्रोसँग खाने पहिलो कुरा त्यो रहेको छ। त्यसै गरी अर्को नबोल्ने भनेको, तपाईँले पिसाब फेर्दाखेरि बोल्नु हुँदैन, दिसा र पिसाब गर्ने बेला बोल्नु हुँदैन। दिसा र पिसाब सबभन्दा बढी आनन्द आउने भनेको दिसा र पिसाब गर्ने बेला आनन्द आउँछ। त्यसैले दिसा र पिसाब गर्ने बेला हाम्रो शरीरमा ज्वरो उत्पन्न भएको हुन्छ, हाम्रो शरीरका अङ्ग प्रत्यङ्गहरूमा झट्का परिरहेको हुन्छ। यस्तो समयमा दिसा र पिसाब गर्दा हामी बोल्नु हुँदैन, मौन भएर आनन्दले पिसाब फेर्नुपर्छ। मौन रहेर नबोलेर, यहाँ त तपाईँहरूको बानी के छ, टोयलेटमा गएको फोन गर्ने, गफ गर्ने, च्याट गर्ने, पिसाब फेर्ने, दिशा गर्ने, यस्ता बानी गरेका मान्छेहरू हुनुहुन्छ। त्यसैले ख्याल गर्नुहोला, दिशा र पिसाब गर्दाखेरि बोल्नु हुँदैन, यो कुराहरू ख्याल गर्ने। त्यसै गरी अर्को, शारीरिक सम्बन्ध, यौन सम्बन्ध राख्दाखेरि पनि बोल्नु हुँदैन है, भावनात्मक तरिकाले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले शारीरिक सम्बन्ध, यौन सम्पर्क राख्दाखेरि पनि नबोल्ने, यो कुराहरू विशेष ख्याल गर्नु पर्यो। बोल्नै पर्ने अवस्था भयो भने मात्र बोल्ने है, शारीरिक सम्बन्ध राख्दाखेरि। त्यसै गरी अर्को, शरीरमा तपाईँले पसिनाहरू धेरै आइरहेका छन्, त्यो समयमा पनि कम बोल्नुपर्ने हुन्छ, शरीर एकदम कमजोर भइरहेको हुन्छ, त्यति बेला पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरी हामीले कान कोट्याइरहेका हुन्छौं, नाक कोट्याइरहेका हुन्छौं, त्यति बेला पनि बोल्नु हुँदैन। बोल्यो भने नाक कान कोट्याउँदाखेरि कहिलेकाहीँ घोचिन सक्छ, कानको जाली फुट्न सक्छ। त्यसरी बोल्ने, काम गर्ने, फोन गर्ने गर्नु हुँदैन कि। नाक कान कोट्याउँदाखेरि कहिलेकाहीँ फोहोर फाल्नुपर्छ नि नाक कानको, हो त्यो कुरा ख्याल गर्नुपर्छ। र शरीरबाट रगत बगिरहेको समयमा पनि हामी बोल्नु हुँदैन, मौन रहनुपर्छ। र त्यसै गरी श्राद्ध कर्महरू गर्ने बेला पनि मौन रहेर गर्नुपर्छ। यी कुराहरू तपाईँले विशेष जानकारी लिनुभएको छ, यसरी तपाईँ अगाडि बढ्नुहोस्। त्यसै गरी पढ्ने बेला पनि बोल्नु हुँदैन, मौन रहनुपर्छ। शिक्षकले पढाइरहेको बेला भल्ला खल्ला गरिराख्या विद्यार्थीहरू मैले देखिराखेका हुन्छु, बोलिराख्या हुन्छन्, बोल्नु हुँदैन, मौन भएर सुन्नुपर्छ, राम्रो राम्रो कुराहरू टिप्नुपर्छ। अरू मान्छे बोलिराखेका छ, तपाईँलाई केही कुराहरू भनिराखेका छ, त्यति बेला पनि बोल्नु हुँदैन। त्यसकारण बोल्न पाए भनेर प्याच्च नबोल्नु, थुक्न पाए भन्दैमा तपाईँको प्याच्च नथुक्नु पनि भन्छन् क्या बुढापाकाहरूले। त्यसैले यो कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँले चाहिँ बिहानको समयमा पूजा आजा गर्दाखेरि पनि ध्यान दिनुपर्छ, ध्यानमा बस्नुपर्छ। त्यस केही समय 10-15 मिनट पनि नबोल्ने वातावरण गर्नुहोस् राम्रो। साँझ सुत्ने भन्दा आधा घण्टा अगाडिबाट बोल्न छोड्नुहोस्। तपाईँको बानी के हुन्छ, आधा घण्टा अगाडिसम्म पनि गफ गर्दै गर्नुहुन्छ, फोन गर्नुहुन्छ, आधा घण्टा अगाडि मोबाइल अर्को कोठामा फाल्ने हो, सुत्ने कोठामा मोबाइल लग्न पाइन्न। यदि लग्नै पर्यो भने तपाईँ सुतेकोदेखि 1-2 मिनट टाढा मोबाइल हुनुपर्छ है। यस्तो अवस्थामा पनि सुत्ने बेला बोल्नु हुँदैन, यो पनि ख्याल गर्नुपर्ने भयो। पढ्ने बेला नबोल्ने, सुत्ने बेला नबोल्ने, यी कुराहरू तपाईँको हामीले ख्याल गर्नुपर्ने हुन्छ। तपाईँलाई रिस उठेको बेला बोल्नु हुँदैन, रिस उठेको बेला बोल्यो भने बड्डाबड्डीको यस्तो फायर पर्छ, श्रीमती माइत टाप, बुढालाई घरमा खाना पकाउन भाँडा माझ्न हैरानै हुन्छ। त्यसैले यो बुढाबुढी जब झगडा पर्छ नि, झगडा परेको रिस उठेको बेला पनि तपाईँ बोल्नु हुँदैन, बोल्यो कि बिग्रियो। त्यही भएर बालेन किन बोल्दैनन्, बालेन सरकार नबोल्नुको कारण के छ, प्रधानमन्त्री किन बोल्ने होइन कि, काम गर्ने हो। त्यसैले यहाँ के छ भन्दा, बोलेन गरे, हेरेन रे, अनुहार हेरेन रे, बोलेन भनेर आरोप लगाइरहेछन्। अनि अहिलेको सरकारलाई 5 वर्ष काम गर्न दिउँ न, मैले बारम्बार भनिराखेको छु।
1: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
2: ए कान्छी, कता हो चिरुच्याट परेर?
3: म त पारी कान्छाको बिहे खान जानला छु दिदी।
4: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय,
3: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
4: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
3: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
5: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदी का गहना लगायत दक्ष कालीगढ द्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहना सँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 9847090507, 9805992791, 9578203312। साथै हाम्रो शाखा डाङ तुलसीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनसादी पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
6: श्री विजय सुनसादी पसल, भोलेरी बजार, रोल्पा।
7: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
9: मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
10: डेंगू, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
13: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ घोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले।
14: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क नम्बर 0825362011, प्रोप्राइटर युवराज पोखरेल, सम्पर्क नम्बर 9851142।
16: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
17: Time check. It's 9 a.m.
18: अहिले बिहानको ठीक 9 बजेको छ।
19: काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने, राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन, कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण, 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने, र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएई विरूद्ध पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै गाड़ी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोवेशी तथा नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण गाड़ी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़क आजदेखि समय निर्धारण गरेर एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाड़ी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परेवा टार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवा टार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गैजल, समीम मेकरानी, करिश्मा कडरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
20: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
21: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
20: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
21: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
20: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
21: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
20: मोबाइल 98550-6076-8, 98550769 98511625494 98510 5424

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्च प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्रा क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढ़ेर प्रति डलर खरिद दर 152.59 रूपियाँ र बिक्री दर 153.19 रूपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोड़िएको साउदी रियाल एकको खरिद दर 40.63 रूपियाँ र बिक्री दर 40.79 रूपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रूपियाँ र बिक्री दर 42.02 रूपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रूपियाँ र बिक्री दर 41.71 रूपियाँ तोकिएको छ। मलेसियन रिंगेट एकको खरिद दर 37.49 रूपियाँ र बिक्री दर 37.63 रूपियाँ तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ़दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाई छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19
4: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्याउँदा हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
5: स्पेशल सेफ तालिम
6: जापानिज सुशी तालिम
5: र वेट्रेस
6: टुरिस्ट गाइड
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
5: एक्स्ट्रा प्राक्टिकल

0: खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सोभिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक कुराही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर
2: 082।
1: पर्व होस् या विवाह, खुशीको हरेक क्षण शिव कपडा पसल

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिव कपडा पसल, आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छानमुनि। आजै आउनुहोस्
1: शिव कपडा पसल।
2: प्रोप्राइटर शिव सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347770, होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिव कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: ए साइला, घर त गजबकै बनाएछस् त, तर के हो, खालि घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्?
6: बनाउने हो दाई, हजुरले चिन्ता नगर्नु न। चिन्ता त मलाई पो छ त, राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको छ दाई।
5: तैले पनि त्यसको चिन्ता नगर, होलेरी बजारमा फुल ग्रिल उद्योग छ, त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न। हामी कहाँ ग्रिल, सटर, रेलिङ, च्यानल गेट, मेन गेट, पर्खाल गेट, फेन्स गेट, पर्खाल जाली, जाली बुन्ने मेसिन पाइनुका साथै ट्रस्ट रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: पुन ग्रिल उद्योग, रुटीगढी गाउँपालिका छ, डुब्रिङ जाने बाटो, होलेरी रोल्पा।
5: प्रोप्राइटर गिर बहादुर बिक, सम्पर्क मोबाइल नम्बर 98468-92-262, 98095-87-882।

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्क देखि उत्तर तर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857826405 र 9956726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: ए कान्छी कता हो चिरुच्याट परेर?
1: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
0: राम राम कान्छी, त यसै राम्री। तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय
1: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
0: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
1: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
2: हाम्रा सेवाहरू: मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट: पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोपराइटर विजय स्वर्णकार। सम्पर्क मोबाइल नम्बर 9847090507, 9805992791, 9578320312। साथै हाम्रो शाखा डाङ कुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुन्जाति पसल रहेको पनि सहर्ष जानकारी गर्दछौ।
3: श्री विजय सुन्जाति पसल, भोलेरी बजार, रोल्पा।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, दाङ। फोन नम्बर 0825362018।
11: हैन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गहना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
12: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
11: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
12: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
13: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आजै आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 9742215554 र 9829977700। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो श्री जनसुचादी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9826061415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ।
14: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी अब बुद्ध हस्पिटल प्रणाली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू: एनआईसीयू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको वृद्धि विकासमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार,
7: अन्य विशेषज्ञ सेवाहरू।
15: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
16: टाइम चेक, इट्स 10 AM।
17: अहिले बिहानको ठीक 10 बजेको छ।
11: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
12: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
11: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
12: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
13: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98279777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614115। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
18: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
19: सिटीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
18: तालिममा दिइने विषयहरू
19: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
18: स्पेशल सेफ तालिम,
19: जापानिज सुशी तालिम,
18: र वेट्रेस,
19: टुरिस्ट गाइड।
18: हाम्रा विशेषताहरू
19: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
19: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
18: टाढाबाट आउनेहरू
20: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकारा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
21: अस्पतालबाट प्रदान गरिने सेवाहरू
20: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
21: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
20: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
21: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
20: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
21: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
20: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
21: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
20: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
21: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
20: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
21: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
20: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली कोहलपुर 11 पिपल चौतारा बाँके।
21: सम्पर्क नम्बर 081-540-133 081-541-312 मोबाइल नम्बर 98580-29119 98580-37371।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर वीर अस्पताल बाटो एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल
2: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 082-59-0079 र 98-29-54-555।
3: हैन, कसलाई के भयो?
4: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
3: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 शैयाको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
4: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
3: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
4: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-59-101 र मोबाइल नम्बर 97-090-65-255।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-59-0079 र 082-59-138।
10: पर्व होस् या विवाह, खुसीको हरेक क्षण शिव कपडा पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य सिबु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: सिबु कपडा पसल।
2: प्रोप्राइटर सिबु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। सिबु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: सिबु कपडा पसल हाम्रै हो।
3: रेडियो होलेरी एफएम 102.5 MHz। रेडियो होलेरी एफएम 102.5 MHz।

0: यात्रु महानुभावहरूमा खुसीको खबर खबर रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले लिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 9847867707, 9921100815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 9760712318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007 082 6।
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा, सम्पर्क मोबाइल नम्बर 9847949762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
4: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ खोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले।
5: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क नम्बर 0825369011, प्रोपराइटर युवराज पोखरेल, सम्पर्क नम्बर 9851142911 र 9813870983।
5: गुगल ट्रेडर्स गोराही 15 दाङ साइड गेट को दक्षिण तर्फ।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601638।
14: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
15: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिद्धै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
14: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
15: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन चाँदी पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
16: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोपराइटर सन्तोष सुनार, सम्पर्क नम्बर 9742215554 र 9829977770। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने
12: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
17: टाइम चेक। इट्स 11 AM।
18: अहिले बिहानको ठीक 11 बजेको छ।
19: पर्व होस् या विवाह, खुशीको हरेक क्षण सिबु कपडा पसल

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।

सम्पूर्ण मलामी जन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।

0: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर वीर अस्पताल बाटो एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्राफेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक कुराही 15 होटल माला इनको ठिक अगाडि सम्पर्क नम्बर 082
2: होइन कसलाई के भयो
3: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियु चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
2: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
3: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
2: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
3: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-90-65-255
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
5: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध शल्यक्रियाहरू
5: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
4: बालबालिकाको न्युरो सर्जरी
5: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
5: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
4: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-90-65-255
6: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज

0: अत्यन्तै जरुरी सूचना, अत्यन्तै जरुरी सूचना। आउनुहोस् आउनुहोस् आउनुहोस्। तपाईँहरूकै गाउँ घरमा, तपाईँहरूकै सहर बजारमा अहिलेका चर्चित गायक, नायक तथा मोडल पुष्कल शर्मा।
1: को पुष्कल शर्मा?
0: गायक तथा मोडल हिरो पुष्कल शर्मा।
1: पल्लो गाउँको हाकेको छोरा
0: के नापेर हुन्छ? नेपालको छोरो पुष्कल शर्मा, नेपालको हिरो पुष्कल शर्मा। चल्नु तर अब तिमीले गाउँभरिका सारा मान्छे बटुलेर राख, म हिरो पुष्कल शर्मालाई लिएर आउँछु। केही बेलामा साइकल पनि चल्दैन।
1: यो चल्ला गर्दो रहेछ उपर हल्ला।

0: नाच्यो
1: नाच्यो नाच्यो
0: पुष्कल शर्मा हिरो मात्रै नभएर नक्कले असाध्यै नक्कले हिरो पो आज त सँगसँगै पो नाच्यो
1: अनि
0: तिमी त झन् महा नक्कले नक्कल पारेरै मलाई पनि फसायो
1: अब तिमी पनि त नक्कली रहेछौ नि तिमी नक्कली म नक्कली अरू किन खोज्नु पर्यो
0: हो त नि
1: जाउँ अब घरतिर

0: यात्रु महानुभावहरूमा खुसीको खबर रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 9847867707, 9921100815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 9760712318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 9847949762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
4: यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले।
5: बाजे के सोचिरहेको उभिएर,
4: कता हो यो डङ्गाली भाडा पसल?
5: ए बाजेलाई यो कुरो थाहै रहेनछ, यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
4: हो र बाबु, ओहो लौ थ्याङ्क्यु थ्याङ्क्यु है थ्याङ्क्यु।
6: हाम्रा सेवाहरू
7: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुफत मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ।
6: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
7: प्रोपराइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 9867900173, 9805063613 र 9695446495।
6: नयाँ व्यवस्थापनको साथमा दङ्गाली भाँडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
8: लगनु है सुरता मैया 2-4 हजार को।
9: वाओ क्या दामी
10: पूरा, थैंक यू।
9: तिमीलाई होइन तिमीले लगाएको गहना पो, वाह क्या दामी भनेको
10: हो र म त मलाई पो भनेको होला भनेको।
9: तिमी पनि त्यतिकै राम्रो छौ, तर तिमीले लगाएको गहना त छनै दामी। साँच्चै कहाँबाट बनाएको हो तिमीले?
10: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुनचादी पसलबाट हो नि।
7: हजुर, हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री मर्मत सुपथ मूल्यमा गरिन्छ। पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ। साथमा तिलहरी, फुली, मुन्द्री, मारवाड़ी, झुम्का, सिक्री, औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारिगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ।
10: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: प्रोप्राइटर हेमराज रसाइली, सम्पर्क नम्बर 9742518081।
10: अनुराधा सुनचादी पसल रुन्टीगढी 6 होलेरी प्रहरी चेक पोस्ट नजिकै रोल्पा।

0: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ। खोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले
1: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क नम्बर 082563911, प्रुफ राइटर युवराज पोखरेल, सम्पर्क नम्बर 98।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
4: अहिले मध्याह्नको ठिक 12 बजेको छ।
5: पछि स्थानीयवासीमा खुशी, भोटेकोशी बाढ़ीले हिमाली क्षेत्रको बढ़दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई, सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मंचमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले सड़क सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले सड़क र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सड़क सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रूपियाँ पर्ने चामलको बोरालाई 11,000 रूपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपीनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डीपीनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डीपीनेट नेपालले सरकार तथा सरकारवाला समक्ष विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढ़ी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ़ गर्नुपर्ने डीपीनेटको सिफारिश छ। यो बाढ़ीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डीपीनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कड़ा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनही 3 लाख रूपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 2300 रूपियाँसम्म असूल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 2900 मूल्य लिने दुई पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक संचय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सड़क फलान गर्न बेसी शहर चामे सड़क भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
1: मोबाइल 9855076678 9855076679 9511625594 9510544
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढ़ीबाट पीड़ितको सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान। खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीशहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडप
4: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्याउता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।
5: होइन कसलाई के भयो?
6: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
5: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
6: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
6: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।

0: सम्पूर्ण मलामी जन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनुलाई ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
2: के सकिया छ घरमा, तिमी आफै गएर लिए भएन र?
1: सबै सामान सकिया छ, छोरीलाई कपडा दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ, यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
2: या यो बुढी पनि त्यतिकै चिन्ता गर्छ, यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
1: ए हो र, यी सबै
2: हो, हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
3: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
4: प्रोप्राइटर अब्दुल उहित जोगीसैला,
2: सम्पर्क 9897138334,
4: 9847562
2: र 9895006313।

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाँत
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
3: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
2: र वेट्रेस
3: टुरिस्ट गाइड
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
4: एकान्छी कता हो चिरुच्याट परेर
5: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
4: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय
5: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
4: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
5: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेक पोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
1: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोपराइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 9847090507, 9805992791, 9578032312। साथै हाम्रो शाखा दाङ कुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
6: श्री विजय सुनजाति पसल, भोलेरी बजार, रोल्पा।
7: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गहना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
8: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
7: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
8: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
9: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155 र 98279777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614115 शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
10: न्युरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङ।

0: होइन, कसलाई के भयो?
1: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
0: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
1: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
0: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
2: घर आइसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
3: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97-4-59-24-208 र 98-36-86-376, रुन्टीगढी 7 बान्द्रे रोल्पा,
3: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
4: कान्छी कता हो चिरु च्याट परेर?
5: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
4: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा छै देखिएको छ। हाय हाय
5: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
4: कहाँनिर छ यो पसल भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
5: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
6: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 98-4-79-09।
7: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
8: टाइम चेक, इट्स 1 PM।
9: अहिले अपराह्नको ठीक 1 बजेको छ।
7: मनोरञ्जनको महासंग्राम, गीत संगीत
10: जोगले हुन्छ भेट,
7: रमाइलो कुराकानीको साथमा कार्यक्रम टिफिन टाइम,
11: हरेक दिन दिउँसो 1 बजे मात्र, सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 MHz सुन्न नभुल्नुहोला।
7: टिफिन टाइम, डन्ट मिस इट।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: Tiffin Jazz.

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम टिफिन टाइमको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण श्रोता मित्रहरूमा आज पनि एकै साथ उपस्थित भइसकेका छौ प्राविधिक मित्रसँगै आवाजमा म गीता विश्वकर्मा। हजुर तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radioholeri.com.np हाम्रो पात्रो नेपाली पात्रो स्मार्ट पात्रो तथा विभिन्न मोबाइल एप्सबाट पनि एकैसाथ सुन्न अनि सहभागिता पनि जनाउन सक्नुहुन्छ र हामीलाई हाम्रो पात्रोमा गएर रेडियो जन्मभूमि सर्च गर्नुभयो भने त्यहाँबाट पनि एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम टिफिन टाइम। साथीहरू के गर्दैन कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि यो दिउँसोको समय छ, यो समय भनेको विश्रामको समय पनि हो है। यति बेलाको समयमा कतिपय साथीहरू विश्राम गरिराख्नु भएको छ होला खाना खाएर है, कतिपय साथीहरू गोठालोतिर हुनुहुन्छ होला जाने तर्खेरमै हुनुहुन्छ होला। त्यसै गरी व्यापार व्यवसाय गर्ने आमा बुबाहरू आफ्नै व्यापार व्यवसायमै स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला। यात्रा गर्ने साथीहरू यात्राकै क्रममा हुनुहुन्छ होला, तपाईँको यात्रा चाहिँ सफल होस् भन्न चाह्यो। त्यसै गरी देश विदेशमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरू पनि आफ्नै काममा स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला। तपाईँहरू जे अनि जस्तो अवस्थामा भए तापनि कार्यक्रम टिफिन टाइमलाई सुरुदेखि अन्तिमसम्म सुनेर अनि सहभागिता जनाएर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा मनभरि सँगालेका छौ। हजुर यो कार्यक्रम टिफिन टाइम तपाईँका माझमा आउने गर्दछु। हामी हरेक दिन यसै समय दिउँसो 1 बजीबाट करिब करिब 2 बजीसम्म चाहिँ तपाईँका माझमा उपस्थित हुने गर्दछौ र तपाईँका माझमा उपस्थित रहँदाखेरि चाहिँ तपाईँले कार्यक्रम टिफिन टाइममा रहेर के गर्नुपर्छ भन्ने कुरा त धेरै साथीहरूलाई पहिले नै जानकारी छँदैछ होला, कतिपय साथीहरूलाई जानकारी नहुन सक्छ। मैले यहाँबाट जानकारी गराउन चाहे कार्यक्रम टिफिन टाइममा रहेर तपाईँ आउनुपर्ने हुन्छ। सर्वप्रथम हाम्रो स्टुडियोको टेलिफोन नम्बर भएर 98 41 79 88 र 98 5 78 55 78 को यो लाइनबाट आउनुभयो भने तपाईँ हाम्रो रमाइलो कुराकानी सँगसँगै तपाईँले चाहिँ तपाईँभित्र रहेको विभिन्न खालको प्रतिभालाई चाहिँ सुनाउन सक्नुहुन्छ। गीत गाउन आउँछ भने मजासँग गीत गाउन सक्नुहुन्छ, विभिन्न खालका साहित्यिक सिर्जनाहरू कोर्नुहुन्छ भने त्यो पनि सुनाउन सक्नुहुन्छ, अभिनय गर्न आउँछ भने अभिनय पनि सुनाउन सक्नुहुन्छ। तपाईँलाई जे आउँछ तपाईँभित्र जुन प्रतिभा छ सोही प्रतिभालाई चाहिँ सुनाउन सक्नुहुन्छ। साथमा पहिला आउने साथीले एउटा गीत पनि रोजाइमा पार्नुपर्ने हुन्छ र सोही गीत चाहिँ हामी अन्य दुईजना साथीलाई भित्रिसकेपछि चाहिँ यहाँ बाठो बजाउने गर्दछौ है। हामीले चरण चरणमा विभाजन गरेका हुन्छौँ र तीन तीनजना साथीको बीचमा चाहिँ यहाँ बाटो गीत राख्ने गर्दछौ। यो त भयो कार्यक्रमको लागि छोटो जानकारी, तपाईँ आउँदै गर्नुहोला 98 41 79 88 र 98 5 78 55 78 को लाइनबाट आउँदै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भमा राख्छौँ एउटा निकै नै मिठो गीत, गीतपछि पनि आउनेछु। तपाईँ भने कार्यक्रम सुन्दै नै फोन डायल गर्दै गर्नुहोस् है त।

हजुरी एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियौ। गीतपछि पनि स्वागत छ। भर्खरै मात्र रेडियोलाई खोलेर सुन्दै हिँड्नुहुन्छ भने चाहिँ सुन्दै हिँड्नुहुन्छ सबै तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्जमा चाहिँ सुन्दै हिँड्नुहुन्छ कार्यक्रम टिफिन टाइममा। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।

0: हजुर नमस्ते नमस्कार एकदमै मिठो गीत सहित आउनु भयो कुन ठाउँ बाटोको बोल्नु भयो हजुर के छ दिलमा यहाँ सन्चै हुनुहुन्छ हजुर हजुर म पनि एकदमै ठिकै छु भन्नुपर्छ के गर्दै हुनुहुन्छ यति बेलाको समयमा हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ उसो भए त होइन हजुर अनि के छ खानपिन भयो दिलमायाको हजुर हजुर हामीले चाहिँ खाइसक्यो भन्नुपर्छ है हजुर आउनु भएको छ के छ प्युठानतिरको हालखबर सुनाउनुहोस् है हजुर रोल्पातिर पनि त्यस्तै छ घाम लागिरहेको छ ठिकै छ रमाइलो छ भन्नुपर्छ है हजुर आउनु भएको छ अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्थ्यो है
1: दिदी मैले सुन्दैछु
0: हजुर सुन्दै हुनुहुन्छ आज कुन गीत रोज्नुहुन्छ हजुर मायालुले आऊ भन्छ बेलुका जाऊ कि नजाऊ होइन सुन्छ हामी चाहिँ यहाँ बाटो बजाउने छौ अनि आज मिठो गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे आगामी बसाइमा पनि आउनुहोला अहिलेलाई बिदा हुन्छौ साथीहरूलाई सम्झनुहोस् है
1: ओके दिदी फर्स्ट अफ अल त हजुरको लागि मिठो माया मिठो सम्झना भन्न चाहेँ अनि मेरो घर फ्यामिलीको लागि अनि साथीहरूमा हुनुहुन्छ हेमा बुढामा गरे अनि सुरक्षा सुरेश अनि दाई ज्ञान बहादुर पुन अनि दाई मन माता शक्तिको लागि पनि मिठो माया मिठो सम्झना भन्दै बिदा
0: नमस्कार आउनु भएको थियो भर्खरै मात्र भन्दै हुनुहुन्थ्यो है प्युठानबाट दिलमाया राणा मगर उहाँसँग पनि कुराकानी भयो र मिठो गीत सुनाउँदै आउनु भएको थियो र बाहिरिसक्नु भएको छ यति बेला फोन लाइनमा साथी हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्कार
0: हजुर नमस्कार कुन ठाउँ बाटोको बोल्नु भयो
2: राजपुर एक पटबिरुवाबाट राम खत्री
0: हजुर के छ राम सन्चै हुनुहुन्छ
2: हजुर ठिकै छ हजुरको सुनाउनुहोस्
0: हजुर हजुर हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ के गर्दै हुनुहुन्छ रामले यति बेलाको समयमा
2: यति बेलाको समयमा त कार्यक्रम सुन्दै बाख्राको पछि पछि लाग्दै गरेछु
0: हजुर कार्यक्रम सुन्दै बाख्राको पछि पछि चाहिँ लाग्दै हुनुहुन्छ उसो भयो है
2: हजुर हजुर
0: हजुर आउनुभयो एकदमै पनि खुसी लाग्यो अनि के छ राजपुर एकतिरको हाल खबर सुनाउनुहोस् है
2: यताको त कतिखेर बादल गर्छ कतिखेर घाम लाग्छ त्यस्तै छ हेर्नु
0: हजुर कहिले घाम कहिले बादल त्यस्तै नै छ उसो भयो त होइन
2: हजुर
0: हजुर ठिक छ आउनुभयो राम खुसी लाग्यो आज हामीलाई के सुनाउनुहुन्छ
2: म गीत सुनाउँछु
0: सुन्छ ल सुरु गर्नुहोस् है
2: ए सारे सौनी म गर्नी लजाउनी म गर्नी लजाउनी तले होला

0: मगर नीला जाउनी, मगर नीला जाउनी, काले होला सिरैमा सजाउनी, फुलमा पामरा आउँदै गरे निरमाया, माया नमार आउँदै गरे निरमाया, माया नमार।
1: हजुर
2: हजुर, फुलमा भमरा होइन, हजुर एकदमै पनि मिठो गीत सुनाउनु भयो राम, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी वसाईमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छु, साथीहरूलाई सम्झनुहोस् है।
1: हजुर, सर्वप्रथम त आउँदै गरेको हरिक तालिका तिजको उपलक्ष्यमा हजुरलाई अनि टेक्निसनमा बस्ने बहिनीलाई, म भन्दा अघि साथी, म भन्दा पछि आउने अनि मेरो घर परिवार रेडियो कार्यक्रम सुन्दै बस्नुभएको सबैजना साथीहरूलाई सम्झिँदै छुट्टिन्छु। नमस्कार।
2: नमस्कार, आउनु भएको थियो भर्खरै मात्र भन्दै हुनुहुन्थ्यो राजपुर एक बाटो, राम खत्री भन्दै हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी भयो र मिठो आवाजमा मिठो गीत सुनाएर बाहिरिसक्नु भएको छ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, स्वागत गर्छु पहिलो चरणको तेस्रो सहभागी साथी। नमस्कार हजुर।
3: हजुर दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
2: हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनुन, कुन ठाउँ बाटोको बोल्नु भयो?
3: हजुर दिदी, मरुन्टी गरी नौ बाटो, शर्मिला बस्छलाई।
2: हजुर के छ शर्मिला, सन्चै हुनुहुन्छ?
3: हजुर एकदमै सन्चै, आरामै भन्नुपर्छ। बर हजुरको के कस्तो छ सुनाउनुहोस्।
2: हजुर हजुर, मेरो पनि एकदमै ठिकै छ भन्नुपर्छ। के गर्दै हुनुहुन्छ शर्मिलाले यति बेलाको समयमा?
3: हजुर म त बसेर कार्यक्रम सुन्दै भन्नुपर्छ है।
2: हजुर बसेर कार्यक्रमलाई चाहिँ सुन्दै हुनुहुन्छ उसो भए?
3: हजुर हजुर एकदमै पनि।
2: हजुर के छ रुन्टी गरी नौको हाल खबर सुनाउनुहोस् है।
3: हजुर आज त घाम लागिरहेको छ भन्नुपर्छ।
2: हजुर घाम चाहिँ लागिरहेको छ उसो भए, तिज पनि लागिसक्यो होला होइन?
3: हजुर हजुर एकदमै पनि।
2: हजुर नाच्नुहुन्छ साँझ?
3: हजुर नाच्छु, यतातिर म त जाँदिन भन्नुपर्छ।
2: हजुर हजुर नाच्नुहुन्छ तर तपाईँ चाहिँ जानु हुँदैन उसो भए?
3: हजुर हजुर।
2: हजुर अब तिजको दिन नाचे त भइहाल्छ नि त होइन?
3: हजुर हजुर एकदमै।
2: हजुर हाँ ठिक छ, आउनु भयो कि छ शर्मिला, खाना खानु भयो?
3: हजुर मेरो त भइसक्यो, बर हजुर भयो कि नाइ?
2: हजुर हजुर हाम्रो पनि भइसक्यो भन्नुपर्छ। आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ?
3: हजुर म गीतबाटै सुरु गर्छु है।
2: सुन्छ।

0: हजुर, एकदमै पनि मिठो गीत सुनाउनु भयो शर्मिला, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसाइमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है।
1: हुन्छ, सर्वप्रथम त हजुरलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु, र प्रविधिमा बस्नुहुने दिदीलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, र यतिखेर कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, र मलाई शर्मिला बस्तेल भनेर चिनि नचिन्ने सम्पूर्ण साथीलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, र मसँग हुनुभएको मेरो प्यारो भाउजूलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, र मेरो सबैभन्दा प्यारी साथी मनिषा बसाललाई सम्झिदेविदा भए। नमस्ते बाबाई, फेरि भेटौँला।
0: नमस्कार बाबा, आउनु भएको थियो भर्खरै मात्र, भन्दै हुनुहुन्थ्यो रुन्टी गढी नौ बाटो शर्मिला बस्यालाई, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ, एकदमै पनि मिठो गीत सुनाएर बाहिरिसक्नु भएको छ। तपाईँको पालो फटाफट फोन डायल गर्नुहोस् है, 9146789888 र 9573 5758 लाइनबाट आउँदै गर्नुहोला। हामी भने पहिलो चरणको साथीको रोजाइको एकदमै मिठो तिज गीत चाहिँ राख्छौ, गीतपछि पनि आउनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै नै फोन डायल गर्दै गर्नुहोस् है त।

0: हजुर, मायालुले आऊ भन्छ बेलुका, जाऊ कि नजाऊ म, होइन एकदमै पनि मिठो तिज गिची राख्नु रोजाइमा पार्नु भएको थियो है। पहिलो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँ बाट्यो बजाइसकेका छौँ। भर्खरै मात्र रेडियोलाई खोलेर सुन्दै हुनुहुन्छ भने चाहिँ सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्जमा चाहिँ सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम है। यति बेला मलाई प्राविधिक बाट्यो मिठो साथ मिल्दैछ प्राविधिक मित्रको पनि आवाजमा छु म गीता, होइन यति बेला चाहिँ फोन लाइनमा दोस्रो चरणको पहिलो सहभागी साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो?
1: हजुर, म झुन्डीगढी 8 मगरगोरीबाट है, नरेश गिरेपुन भन्ने मान्छे।
0: हजुर, के छ नरेश, सन्चै हुनुहुन्छ?
1: सन्चै भनौ, अब माछिकै छेकेर हालचालसम्म।
0: हजुर हजुर, माछिकै छ उसो भए त, होइन
1: हजुर, अबागीलाई के कालले लैजाओस् त।
0: हजुर हजुर, काल चाहिँ किन खोज्नु हो, काल त एक दिन आफै आइहाल्छ नि। अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: अहिले भर्खर यसो नास्ता खाएर बसिराखेको छु, घाम लागेको छ, पानी फेरि बादल खेल्ला खेल्ला जस्तो
0: गरिरहेको
1: छ।
0: हजुर, रेडियो सुन्दै हुनुहुन्छ उसो भयो, मजासँग नास्ता पनि खाइसक्नु भयो है?
1: हजुर, नास्ता त अब फेरि पटक पटक खाइरहन्छु गरेर मैले, फेरि अलि भरे 3 पनि फेरि खाने हो
0: भनेपछि पटक पटक खाइराख्नुहुन्छ उसो भए।
1: हजुर
0: हजुर, खानुपर्छ नि त, होइन?
1: हजुर
0: हजुर, आउनुभयो, एकदमै पनि खुसी लाग्यो। आज कुन गीत रोज्नुहुन्छ?
1: मलाई त्यही केशवजीको छ नि एउटा, डाँडीको बिसाउनी भन्ने बजाउनु होला है।
0: हजुर, डाँडीको बिसाउनी, होइन?
1: हजुर
0: सुन्छ, हामी चाहिँ यहाँ बाटो बजाउने छौँ, अनि आज हामीलाई के सुनाउनुहुन्छ?
1: त्यो तयारी छैन, छोटी छोटी गीत गाइदिन्छु है।
0: सुन्छ।
1: त्यो मारी खोलाले छेकेको होइन, त्यो मारी खोलाले छेकेको होइन, छेक्यो मलाई मायालु तिम्रै मायाले, छेक्यो मलाई मायालु तिम्रो मायाले, रोल्पा राम्रो जुङ्गार जापल दाङ राम्रो टिकरी, रोल्पा राम्रो जुङ्गार जापल दाङ राम्रो टिकरी, आगो गुट पानी राखी अनुच के गरी, त्यो मारी खदाले छेकेको होइन, त्यो मारी खदाले छेकेको होइन, छेक्यो मलाई मायालु तिम्रै मायाले, छेक्यो मलाई मायालु तिम्रो मायाले। हजुर
0: हजुर, छेक्यो मलाई मायालु तिम्रो मायाले, होइन?
1: हजुर
0: हजुर, एकदमै पनि मिठो गीत सुनाउनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसाइमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है।
1: मलाई नरेश गिरे पुन भनेर चिन्जन सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई सम्झिँदै बिदा भए ल।
0: नमस्कार, आउनु भएको थियो भर्खरै मात्र बन्दै हुनुहुन्थ्यो है रुन्टीगढी 8 नरेश बिरही पुन, उहाँसँग पनि कुराकानी भयो र मिठो गीत सुनाएर बाहिरिसक्नु भएको छ। यति बेला फोन लाइनमा साथी, नमस्कार हजुर।
2: हेलो दिदी, नमस्ते। नमस्कार
0: हजुर। नमस्ते। नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो?
2: रोल्पा नगरपालिका रमिता बुढा मगर।
0: हजुर रमिता, आउनुभयो, के छ रमिता, सन्चै हुनुहुन्छ?
2: हजुर, पक्कै पनि, आजकल त रुगाखोकीले अलिक छोडेको छ अनि
0: हजुर हजुर हजुर, रुगाखोकीले अलिकति छोडेको छ, अहिले ठिकै हुनुहुन्छ उसो भाइ रमिता है?
2: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर हजुर, मलाई पनि रुगाखोकीले छोड्ने भन्ने नामै लिँदैन, त्यस्तै छ भन्नुपर्छ है। हजुर, आउनु भएको छ, के छ रोल्पा नगरपालिका 10 हाल खबर सुनाउनुहोस् है।
2: हल्का हल्का बादल पनि लागिरहेछ, घाम पनि लागिरहेछ, अलिअलि हावा चलिरहेछ भन्नुपर्छ दिदी।
0: हजुर हजुर, हावा चाहिँ चलिरहेछ, बादल पनि लाग्छ, घाम पनि लाग्छ, त्यस्तै नै छ उस्तो भयो है।
2: हजुर पक्कै पनि दिदी।
0: हजुर, अनि तिजको चहल पहल कतिको छ त?
2: तिजको त चल्न त चलिरहेको छ, म चाहिँ गएको छैन है दिदी।
0: हजुर, चल्न चाहिँ चलिरहेको छ, तर तपाईँ चाहिँ जानु भएको छैन?
2: हजुर
0: हजुर, ठिक छ, सहभागिता जनाउनु भएको चाहिँ लाग्यो रमिता। आज हामीलाई के सुनाउनु?

0: थुत्ने कुरा नगराई सानो तिमी चौर मुटुको यो दुख दुखी चल्छ। यति नै भन्नुपर्छ है दिदी?
1: हजुर, तिमी चौर मुटुको यो ढुकढुकी चल्छ है।
0: हजुर
1: एकदमै पनि ठिक छ। मिठो गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे रमिता। आगामी बसाइमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है।
0: थ्याङ्क यू दिदी। सर्वप्रथम त हजुरलाई प्राविधिकमा बस्नु भएको नम्रता दिदीलाई पनि सम्झिन चाहे। जति पनि मलाई रमिता बुदा मगर भनेर चिन्नुहुने नचिन्नुहुने, मेरो घरमा बस्नुहुने बाबा मम्मीलाई भाइ बहिनीहरूलाई सम्झिँदै बिदा भए। नमस्ते दिदी।
1: नमस्कार। आउनु भएको थियो भर्खरै मात्र, बन्द हिँड्नुहुन्थ्यो है। रोल्पा नगरपालिका 10 बाट आउनु भएको थियो रमिता बुढा है, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ। यति बेला फोन लाइनमा दोस्रो चरणको तेस्रो सहभागी साथी, नमस्कार हजुर।
2: नमस्ते हजुर। नमस्कार
1: हजुर। नमस्ते नमस्कार। कुन ठाउँ बाटोको बोल्नु भयो? हजुर, एकदमै पनि सिस्ने गाउँपालिका 2 बाट गोपाल डिसी भन्नुभयो। केसी चाहिँ हुनुहुन्छ है?
2: ठिकै छ, बाँचेको छ अहिलेसम्म।
1: हजुर हजुर, बाँचिराख्नु भएको छ सु भाइ।
2: के गर्ने, लेकतिर घुम्न आइआउँछ?
1: हजुर, लेकतिर चाहिँ जानु भएको छ अनि कार्यक्रमलाई सुन्न पाउनु भएको छ कि छैन?
2: एकदम मजाले कानमा एकदम कानै फुट्ला जस्तो गरेर साथीहरूले रेडियो घन्काइदिराखन्।
1: रेडियो चाहिँ घन्काइराख्नु भएको छ लेकतिर है?
2: पुरा छोडिदिनु पुरा, यहाँ स्याउ स्याउ बोकिरहेछन् साथीहरूले, के गर्ने यहाँ त गाह्रो छ त।
1: हजुर हजुर, स्याउ पनि बोक्नु भएको छ?
2: कहाँ, यहाँ पुरै साथीहरू 2-3 जना साथीहरू अलरेडी प्याक छन्।
1: हजुर हजुर, हामीले पनि ल्याइदिनु होला नि त अलिअलि।
2: ल तपाईँहरूलाई क्युआर गर्दै मैले
1: सुन्छ, हामी चाहिँ एकछिनपछि खानेछौँ। आउनु भएको छ अनि के छ सिस्ने दुईतिरको हालखबर सुनाउनुहोस् है।
2: ठ्याक्कै एकदम रुकुमतिरको अवस्था आजभोलि पानी पर्दैन नै, मलाई अति राम्रो लागिरहेछ।
1: पानी चाहिँ पर्दैन, एकदमै राम्रो चाहिँ लागिरहेछ उसो भए आजभोलि होइन।
2: पानी पर्यो भने अति बिजोक बनाउँछ पानीले, पानी पर्न लाग्यो भने।
1: हजुर हजुर,
2: ठिकै छ। मौसम बादल बादल गरिरहेछ।
1: बादल चाहिँ गरिरहेको छ, ठिक छ। सहभागी त जनाउनु भएको छ लागि गोपाल, आज हामीलाई के सुनाउनुहुन्छ त? भन्दै थिए बाहिरिसक्नु भएको छ, आउनु भएको थियो सिस्ने 2 बाट रुकुमबाट है। गोपाल केसीजी भन्दै हुनुहुन्थ्यो, उहाँसँग चाहिँ कुराकानी हुँदै थियो तर फोन काटेर चाहिँ बाहिरिसक्नु भएको छ। यति बेला साथी नमस्कार हजुर।
3: हजुर नमस्ते।
1: नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो?
3: म यता माटी गाउँपालिकाबाट हो, एसएमको नसक सफल कल्पना शर्मा है।
1: हजुर, के छ कल्पना, सन्चै हुनुहुन्छ?
3: हजुर एकदमै सन्चै छु। हजुरलाई कस्तो छ?
1: हजुर हजुर, मेरो पनि सबै ठिकै छ भन्नुपर्छ, यही आवाज आउँदैन, अरू त सबै ठिकै छ भन्नुपर्छ है।
3: के भएर आवाज नआउने?
1: हजुर हजुर, रुगाखोकीले धेरै नै माया गर्छ कि के गर्नु, होइन रुगाखोकीले छोड्यो पनि यो होइन आवाज नै आउँदैन, के गर्नु, गाह्रो छ हो।
3: लाभको कामना है, छिट्टै सम्झाउनुहोला।
1: सुन्छ, धन्यवाद आउनु भएको छ। के छ माटीतिरको हालखबर कल्पना सुनाउनुहोस् है।
3: एकदमै ठिकै छ, घाम एकदमै घाम छाएको छ यतातिर, बरु त्यतातिर सुनाउनुहोस् के छ।
1: हजुर, यता पनि घाम लागिरहेको छ, ठिकै छ भन्नुपर्छ, के छ कति तिज लागेको छ नि?
3: यतातिर त्यति धेरै तिज लागेको छैन, अब तिजको दिन जो लाग्छ होला, बरु त्यतातिर सुनाउनु।
1: हजुर हजुर, यता पनि ठिकै छ भन्नुपर्छ, चहल पहल चाहिँ ठिकै नै छ। आउनु भयो कल्पना, आज हामीलाई के सुनाउनुहुन्छ?
3: मलाई त्यति त आउँदैन, मुक्तक सुनाउँछु है।
1: सुन्छ।
3: बुवा आमाको भरोसाको अर्को नाम हौ तिमी, बुवा आमाको भरोसाको अर्को नाम हौ तिमी, घरको जिम्मेवारी बोकी हिँडेको छोरा हौ तिमी, आफ्नो ख्याल गरिरहनु है, भविष्यमा उज्जवल बन्नु छ तिमीलाई, आफ्नो ख्याल गरिरहनु है, भविष्यको उज्जवल बन्नु छ तिमीलाई, स्वार्थी दुनियाँहरू भेटिन्छन् आश नमार्नु है, स्वार्थी मान्छेहरू भेटिन्छन् आश नमार्नु है, बुवा आमाको भरोसा अर्को नाम हौ तिमी। हजुर यति नै है।
1: हजुर एकदमै पनि मिठो साहित्यिक सिर्जना सुनाउनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसाइमा पनि आउनुहोला कल्पना, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है।
3: विशेष गरी त हजुरलाई ह्याप्पी।

0: चिज भन्नु अनि प्राविधिकमा रहेर आफ्नो सृजनशील औलाहरू चलाएर साथ दिने प्राविधिक मित्रलाई पनि प्रिटिज भन्न चाहे, अनि प्यारे साथी किमा मगरलाई पनि या प्रिटिज भन्न चाहे, प्यारे साथी गिरिशमा छेत्रीलाई पनि या प्रिटिज राम्रोसँग तिज मनाइस् भन्न चाहे, अनि मेरो नामसँग परिचित साथी त धेरैजना हुनुहुन्छ, सबैलाई उस्तै छ माया, उस्तै छ
1: नमस्कार। आउनु भएको थियो भर्खरै मात्र भन्दै हिँड्नुहुन्थ्यो है, माटी गाउँपालिकाबाट एफएम को नशा सफल कल्पना शर्मा, उहाँसँग पनि कुराकानी भयो र भइसक्नु भएको छ। मिठो मुक्तक सुनाएर चाहिँ तपाईँको पालो आउनुहोला 9141 7888 र 9855 7878 को लाइनबाट चाहिँ आउँदै गर्नुहोला। हामी भने दोस्रो चरणको साथीको रोजाईको गीत चाहिँ बजाउँछौ, गीतपछि पनि आउनेछौ तपाईँ भने कार्यक्रम सुन्दै अनि फोन डायल गर्दै गर्नुहोस् है त।

0: हजुर नजिस्का उही मेरो त भानी छ रिसाउने होइन एकदमै पनि मिठो किचे रोजाइमा भानु भएको थियो डाडीको बिसाउने बोलबाट चाहिँ दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँबाट बजाइसकेका छौँ लगतै अब हामी तेस्रो चरणमा चाहिँ प्रवेश गरिसकेका छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: हजुर नमस्ते
0: हजुर नमस्कार कुन ठाउँ बाटोको बोल्नुभयो
1: ग्रीष्मा छेत्री पिठानबाट
0: हजुर के छ ग्रीष्मा सन्चै हुनुहुन्छ हजुर हजुर हामी पनि ठिकै छौ भन्नुपर्छ के गर्दै हुनुहुन्छ यति बेलाको समयमा ग्रीष्माले
1: यति बेला चाहिँ भर्खरै यता फापर छरेर आएको भर्खरै घरमा आएको छु है
0: हजुर हजुर भर्खरै घरमा आउनु भयो उसो भए है
1: हजुर हजुर
0: हजुर अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्थ्यो
1: हजुर सुन्दैछु भन्दा हुन्छ है
0: हजुर सुन्दै हुनुहुन्छ के छ प्युठानतिरको हालखबर ग्रीष्मा सुनाउनुहोस् है
1: त्यतातिर चाहिँ बिहानतिर चाहिँ एकदमै घाम गइरहेको थियो अहिले चाहिँ पानी पर्ला पर्ला जस्तो गरिरहेको छ चिसो गरिरहेको छ होलेरीतिरको चाहिँ सुनाउनु पऱ्यो
0: हजुर होलेरीतिर पनि त्यस्तै छ घाम लागिरहेको छ ठिकै छ रमाइलो छ भन्नुपर्छ है
1: हजुर
0: हजुर आउनु भएको छ ग्रीष्मा आज कुन गीत रोज्नुहुन्छ
1: मलाई चाहिँ नौरती फुली भन्ने है
0: सुन्छ हामी चाहिँ यहाँबाट बजाउनेछौँ नौरती फुली यहाँ तिज गीत चाहिँ बजाउनेछौँ अनि आज हामीलाई के सुनाउनुहुन्छ त
1: रोएर के गर्नु कराएर के गर्नु हो रोएर के गर्नु कराएर के गर्नु एकै एकै तिम्रो यादमा बरबराएर के गर्नु रोएर के गर्नु कराएर के गर्नु एक्लै एक्लै तिम्रो यादमा बरबराएर के गर्नु ऊ आफ्नो मान्छे बन्न सक्दैन भने हो ऊ आफ्नो मान्छे बन्न सक्दैन भने बेकार बेकारमा उसको यादमा हराएर के गर्नु हो बेकार बेकारमा उसको यादमा हराएर के गर्नु यति नै है
0: हजुर एकदमै पनि मिठो मुक्तक सुनाउनु भयो ग्रीष्मा त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे आगामी बसाइमा पनि आउनुहोला अहिलेलाई बिदा हुन्छौ साथीहरूलाई सम्झनुहोस् है
1: ओके तपाईँ त हजुरको लागि अनि प्रवीणको हुनुहुन्छ उहाँको लागि म भन्दा अगाडि एकदम प्यारो साथी कल्पना शर्माको लागि खिमा कुन मगरको लागि एकदमै सम्झिरहेको छु हुन चाहन्छु जति पनि साथीलाई मलाई विश्वास छेत्री भनेर चिन्दैन जुन सम्पूर्ण साथीहरूको लागि विशेष गरेर मसँग भएको बहिनीको लागि भाइको लागि सम्झिँदैछु के नमस्ते
0: नमस्कार आउनु भएको थियो भर्खरै मात्र भन्दै हुनुहुन्थ्यो है गिरिशमा छेत्री भन्दै हुनुहुन्थ्यो प्युठान बाटो उहाँसँग पनि कुराकानी भयो र मिठो मुक्तक सुनाएर बाहिरिसक्नु भएको छ है यति बेला फोन लाइनमा साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार
0: नमस्कार कुन ठाउँ बाटोको बोल्नुभयो
2: म पवित्र विष्ट सुन्छ अरे गाउँ बालिकाबाट है
0: हजुर के छ पवित्र सन्चै हुनुहुन्छ
2: मलाई ठिक छ हजुरलाई कस्तो छ
0: हजुर हजुर मलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ के गर्दै हुनुहुन्छ यति बेलाको समयमा पवित्राले
2: म चाहिँ बसिरहेको छु भनेर ठिक छ जस्तो त लाग्दैन हजुरलाई आज होइन
0: हजुर के भन्नुभयो
2: तपाईँ ठिक छ जस्तो त लाग्दैन होइन अलिक भोइस चेन्ज भयो जस्तो छ क्या
0: हजुर हजुर यो भोइस त यस्तै हो के गर्नु अब रुगा खोकीले माया गर्छ त्यही नै छ क्या
2: है सासूलाई खुसाउन चाहिँ गर्नु होला है त
0: सुन्छ धन्यवाद आउनुभएको छ अनि के छ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो पवित्राले
2: म त भर्खरैबाट सुनेको भनौँ क्या है
0: हजुर भर्खरैबाट चाहिँ सुन्नुभयो उसो भयो है
2: हजुर हजुर
0: हजुर के छ सुन्छ हरितिरको हालखबर सुनाउनुहोस् है
2: सुन्छ हरितिरको हालखबर अहिले न घाम लागिरहेको थियो अहिले चाहिँ बादल लागिरहेको छ
0: हजुर हजुर अघि घाम लाग्यो अहिले बादल लाग्यो एकछिनपछि के लाग्ने हो है
2: अब पानी लाग्ने बादल
0: हजुर हजुर एकछिनपछि चाहिँ पानी नै पर्छ होला सायद है
2: हजुर हजुर
0: हजुर हाँ ठिक छ आउनु भएको छ अनि आज हामीलाई के सुनाउनुहुन्छ पवित्राले
2: म चाहिँ गीत गाउँछु नि त है
0: सुन्छ

0: हजुर एकदमै पनि मिठो गीत सुनाउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसैमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छु, साथीलाई सम्झनुहोस् है।
1: ओके फर्स्टमा त हजुरलाई अनि प्रविधि सम्झना बस्नु भएको मित्रलाई साथीहरूमा नवी नम्बर विशेष छ, मेरो छोरीलाई धेरै मायादी सम्झना अनि बाबा आमालाई धेरै मायादी सम्झना अनि त्यति पनि भन्न त है अनि जति पनि मसँग अपरिचित साथीहरूले धेरै मायादी सम्झना सम्पूर्णलाई या पिचिस अनि रिलेसनेर बस्नु भएको साथीहरूलाई पनि
0: नमस्कार। आउनु भएको थियो भर्खरै मात्र भन्दै हिँड्नुहुन्थ्यो है। सुनसरी गाउँपालिकाबाट पवित्र विष्ट उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ। एकदमै पनि मिठो गीत सुनाएर चाहिँ है तपाईँको पालो फटाफट फोन ढाल्ची गर्नु होला यति बेला फोन लाइनमा साथी। नमस्कार हजुर।
2: हेलो नमस्कार।
0: नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो?
2: हजुर
0: दीपक खत्री आउनु भयो कि छ? दीपक सन्चै हुनुहुन्छ?
2: हजुर हजुर सन्चै भन्नुपर्छ हजुर।
0: अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा दीपकले?
2: यति बेलाको समयमा अहिले बाख्री गोला भन्नुपर्छ है।
0: हजुर बाख्री गोला चाहिँ जानु भएको छ है?
2: हजुर हजुर
0: हजुर आउनुभयो। अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्थ्यो?
2: हजुर हजुर सुन्दै थिएँ भन्नुपर्छ है।
0: हजुर सुन्दै हुनुहुन्छ, के छ सिस्ने गाउँपालिकातिरको हालखबर सुनाउनुहोस् है।
2: सिस्ने गाउँपालिका दुईको हालखबर अहिले घाम लागिरहेको छ भन्नुपर्छ है।
0: हजुर घाम चाहिँ लागिरहेको छ, उसो भए आज भोलि चाहिँ एकदमै रमाइलो छ है।
2: हजुर हजुर
0: हजुर हाँ ठिक छ, आउनु भएको छ। आज हामीलाई के सुनाउनुहुन्छ दीपकले? हजुर आउनु भएको थियो भन्दै हुनुहुन्थ्यो दीपक खत्री भन्दै हुनुहुन्थ्यो सिस्ने दुई रुकुमबाट चाहिँ उहाँसँग चाहिँ कुराकानी चाहिँ हुँदै थियो तर फोन काटेर चाहिँ बाहिरिसक्नु भएको छ। ठिक छ, यति बेला हामी तेस्रो चरणको साथीको रोजाइको एकदमै मिठो तिज गीत चाहिँ राख्छौँ। गीतपछि पनि आउनेछौँ तपाईँ भने कार्यक्रम सुन्दा अनि फोन डायल गर्दै गर्नुहोस् है त।

0: हजुर, एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियौ नौरथी फुली है। तेस्रो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँ बाटो बजाइसकेका छौ, लगतै अब हामी चौथो चरणमा चाहिँ प्रवेश गरिसकेका छौ, अन्तिम चरण पनि भनौ है। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर
0: दिदी नमस्ते। नमस्कार, कुन ठाउँ बाटोको बोल्नुभयो? हजुर, के छ रञ्जना, सन्चै हुनुहुन्छ? हजुर हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। के गर्दै हुनुहुन्छ रञ्जनाले यति बेलाको समयमा? हजुर, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ उसो भए है। हजुर, के छ जाजरकोटको हालका वर्ष सुनाउनुहोस् है। हजुर, एकदमै घाम चाहिँ लागिरहेछ उसो भए है। हजुर, यता पनि घाम लागिरहेको छ, ठिकै छ, रमाइलो नै छ भन्नुपर्छ है। हजुर, आउनु भएको चाहिँ आज कुन गीत रोज्नुहुन्छ त रञ्जनाले? हजुर, कुन गीत भन्नुभयो?
1: शान्तारानी परियार, शान्तिश्री परियारको लाउरेले दिएको अत्तर हरहर
0: भन्ने सुन्छ। हामी चाहिँ यहाँ बाटो बजाउने छौ अत्तर हरहर, अनि आज हामीलाई के सुनाउनुहुन्छ? हजुर, टिफिन टाइम चाहिँ ओपनिङ गर्नुहुन्छ? सुन्छ, हामी चाहिँ यहाँ बाटो ब्याक म्युजिक उठाउँछौ, त्यसपछि चाहिँ सुरु गर्नुहोस् है त।
1: हजुर, नमस्कार, अनि हार्दिक स्वागत छ त्यति टाइमको प्रतीक्षामा बस्नुभएको सम्पूर्ण मित्रहरूलाई। राजनीतिक मित्र गीता विश्वकर्म सँगै आवाजमा म रञ्जना छेत्रीको तर्फबाट यो रेडियोहरूले रेडिएसन 102.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radiohaleri.gov.np लगइन गरेर पनि सुन्न सक्नुहुन्छ भने हामीलाई हाम्रो पात्रमा नेपाली हाम्रो पात्र नेपाली पात्र र स्मार्ट पात्रसँग हामीलाई हाम्रो पात्रमा गएर हजुरहरूले रेडियो चलमा सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ कार्यक्रम टिफिन टाइम। साथीहरू के गर्दै हुन्छ एकदमै भनेको दिउँसोको समय रहेको छ, कुनै साथीहरू खाजा खानु तर्खरमा हुनुहुन्छ होला, कुनै साथीहरू खाना खानु तर्खरमा हुनुहुन्छ होला, कुन साथीहरू भने घरमै बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला। हजुरहरू जे जस्तो अवस्थामा रहे तापनि भए तापनि कार्यक्रम टिफिन टाइम सुन्नुहुन्छ भन्ने आशा पूर्ण अनि मन गरिसक हजुरहरू आउनु सक्नुहुन्छ। आज हजुरहरू आउनु सक्नुहुन्छ, हजुरहरू आउनुभयो भने सबै साथीले गीत सक्नुहुन्छ भने दुईजना साथीले त्यो गीतलाई समर्थन बनाउनु पर्ने हुन्छ। घरकोम बारे जानकारी हजुरहरू आउँदै गर्नु होला। आफूलाई थाहा छ त तपाईँको थाहा छ तर तपाईँलाई थाहा छ तर अन्ठाउन्न थाहा छ त हजुरहरू आउँदै गर्नु होला। कार्यक्रम म हजुरहरू भने कार्यक्रम सुरुवात सुरुवातमा गएर कुनै गीत राख्न चाहन्छौँ कि हजुर आउँदै गर्नु होला है त।

0: रञ्जनाजी
1: हजुर
0: एकदमै पनि कार्यक्रम टिफिन टाइम चाहिँ चलाउनु भयो अलिकति नम्बरमा चाहिँ ख्याल गर्नुहोला भन्न चाहन्छु एकदमै पनि राम्रो छ अझै धेरै प्रयास गर्दै जानुहोला हाँसुन्छ आगामी वसाई पनि आउनुहोला अहिलेलाई बिदा हुन्छु साथीहरूलाई सम्झनुहोस् है
1: मेरो साथीहरू भन्नुपर्दा गीता बुढा हिरा बुढा जीवना बुढा कृष्ण अधिकारी हिमा कक्का मेरो साथीहरू अनि थुप्रै साथीहरू हुनुहुन्छ साथीहरूको नाम लिन सकिनँ भन्दै खुसी
0: नमस्कार बाबा आउनु भएको थियो भर्खरै मात्र भन्दै हुनुहुन्थ्यो है रञ्जना छेत्री जाजरकोटबाट आउनु भएको थियो उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ तपाईँको पालो फोन डायल गर्नु लाउनु भयो भने अझै पनि एक दुई एकजनासँग चाहिँ कुराकानी गर्न चाहिँ सक्छौ है भनेर चाहिँ मलाई जानकारी गराइराख्नु भएको छ प्राविधिक मित्रले चाहिँ फोन डायल गर्नुहोला भन्न चाहन्छु 9814789888 र 9855978375 लाइनबाट आउनु भयो भने अवश्य पनि तपाईँ हाम्रो रमाइलो कुराकानी सँगसँगै तपाईँले चाहिँ तपाईँभित्र रहेको विभिन्न खालको प्रतिभालाई सुनाउन सक्नुहुन्छ है साथी चाहिँ आउनु भएको छैन भनेर चाहिँ मलाई जानकारी गराइराख्नु भएको छ आउनुहोला अझै पनि एकजना साथीसँग कुराकानी गर्ने तयारीमा चाहिँ छौ है समय चाहिँ छ एकजनासँग चाहिँ मजासँग कुराकानी गर्न सक्छौ है भनेर चाहिँ जानकारी गराइराख्नु भएको छ फोन डायल गर्नुहोस् फटाफट है 9814789888 र 9855978375 लाइनबाट आउनुहोला भन्न चाहन्छु साथी नै आएको चाहिँ संकेत गर्दै हिँड्नुहुन्छ ठिक छ अब चाहिँ हामी कार्यक्रमबाट विदा भएर जान्छौँ है विदा भएर जाने बेला पनि भइसकेको छ यतिन्जेलसम्म कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो तपाईँ साथीहरूलाई धन्यवाद दिन चाहन्छु है र सुन्दै गर्दा कस्तो लाग्यो त है जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9814789888 र 9855978375 यो लाइनबाट आएर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु फोन लाइनमा आएर साथ दिनुभयो तपाईँ साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु आगामी दिन आगामी वसाईमा पनि तपाईँको यस्तै सक्रिय सहभागिता रहिरहोस् तपाईँको माया चाहिँ पाइरहु भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु है जति पनि साथीले फोन लगाउन प्रयास गर्नुभयो फोन लागिन होला तपाईँ साथीलाई पनि धन्यवाद दिन चाहन्छु है भोलिको वसाईमा तपाईँको फोन नै अवश्य पनि लाग्नेछ तपाईँ हाम्रो अवश्य पनि रमाइलो कुराकानी हुने नै छ भन्दै यतिन्जेलसम्म म अनि तपाईँ भोलिको आवाजलाई तपाईँको घर घरमा झुन्डिएको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिनुभयो तपाईँ प्राविधिक मित्रलाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम टिफिन टाइम बाटो भने म गीता विश्वकर्मा पनि बिदा हुन्छु र सबै दिदी बहिनीहरूलाई चाहिँ हरितालिका तीजको चाहिँ धेरै धेरै शुभकामना भन्दै आजको व्यवसायबाट भने जान्छु है त नमस्कार जय गीत जय सङ्गीत

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 2 PM।
2: अहिले अपराह्नको ठीक 2 बजेको छ।
3: होइन, कसलाई के भयो?
2: हजुर बुबा, अलि सिरियस हुनुभयो। आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
3: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
2: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त। यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
3: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
2: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
4: एकान्छी कता हो चिरुच्याट परेर?
5: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
4: राम राम कान्छी, त यसै राम्री। तैपनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय।
5: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कमता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
4: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
5: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
6: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार। सम्पर्क मोबाइल नम्बर 98479-0907, 98095-92-791, 98578-3312। साथै हाम्रो शाखा दाङ कुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुन्चादी पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
7: श्री विजय सुनचाँदी पसल, होलेरी बजार, रोल्पा।
8: ल, घरमा सबै सामान सकेको छ। यी बुढालाई गाउनु न ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
9: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
8: सबै सामान सकिया छ। छोरीलाई कपडा, 2-4 भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ गर्न सक्छु र?
9: या, यो बुढी पनि त्यतिकै चिन्ता गर्छे। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
8: ए हो र, यी सबै कामहरू
9: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
10: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
11: प्रोप्राइटर अब्दुल उहित जोगीसैला।
9: सम्पर्क 98097-13-834,
11: 98477-682
9: र 98095-06-313।
12: घर आएपछि सामान किन्न टाढा किन जानु? अब तपाईँको आफ्नै गाउँमै
13: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा
13: हिसिला हिमसिखा बोहरा किराना तथा नास्ता पसल।
14: न्युरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्युरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: पर्व होस् या विवाह, खुसीको हरेक क्षण, सिबु कपडा पसल

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347770, होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रोग हटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि सम्पर्क नम्बर

0: सम्पूर्ण मलामीजन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614115, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: ओ दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
4: औषधि गरेको गरेछु, वर्षो भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन। अति पो भयो भाइ।
3: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्यका जानु भएमा राम्रो हुनेछ। एकपटक त्यहाँ जानुहोस्, यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रोपना भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
5: सेवाहरू ग्यास्ट्रिक, अल्सर, कानो गोला, बाई गोला, प्रसुति गोला, कब्जियत, बाई बाथ बत्ता, युरिक एसिड, जोर्नी दुख्ने, ढाड कम्मर शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने, दम खोकी, एलर्जी, नाकमा मासु पलाएको, टाउको दुख्ने, रिङ्गाटा, चक्कर लाग्ने, चरी फाई, थारे रोग, मिर्गी पुल, मुर्सा पर्ने, जन्डिस, प्याले रोग, छालाको रोग, दाद, पामा जाने, पटपटी फुट्ने, डायबिटिज, प्रेसर, सुगर, छिनछिनमा पिसाब लाग्ने, मुख सुक्ने, मूलद्वारमा मासु पलाएको, खुन जाने, पोल्ने, चिलाउने, दुख्ने, महिनावारी समस्या इत्यादिको कविराज राधिकाद्वारा परामर्श दिइन्छ। सम्पर्क 98478065564, 98578100007, 08562060056। तेज आयुर्वेदिक मेडिकल हल, घोराई उपमहानगर।

0: घरैसी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
3: टाइम चेक, टाइम चेक, इट्स 3 PM।
4: अहिले अपराह्नको ठीक 3 बजेको छ।
5: मुख्य खबर। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चीनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाई छ। नुहाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेता भन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसीर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ यूएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदीब उस्मानीले 1-1 विकेट लिए। यूएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती
3: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल।
4: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ।
5: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
6: होइन, कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
6: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
7: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
6: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: र वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल।
10: घरे आइसी सामान किन्न टाढा किन जानु? अब तपाईको आफ्नै गाउँमै
11: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा, बोहरा किराना तथा नास्ता पसल,
12: हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
13: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
12: हिसिला हिमसिखा बोहरा किराना तथा नास्ता पसल।

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
2: बालबालिकाको न्युरो सर्जरी
3: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
2: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255

0: काली सम्पूर्ण मलामीजन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
1: जापानिज सुशी तालिम,
0: वेट्रेस,
1: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
8: दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
9: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सम्पर्क नम्बर 082-59-0079 र 98-2-59-54-555।
10: वाओ, क्या दामी!
11: पुरा थ्याङ्क यू।
10: तिमीलाई होइन, तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
11: हो र म त मलाई पो भनेको होला भनेको।
10: तिमी पनि त्यत्तिकै राम्रो छौ, तर तिमीले लगाएको गहना त छ नै दामी। साँच्चै कहाँबाट बनाएको हो तिमीले?
11: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुन चाँदी पसलबाट हो नि।
10: हजुर, हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री, मर्मत सुपथ मूल्यमा गरिन्छ। पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ। साथमा तिलहरी, फुली, मुन्री, मारवाड़ी, झुम्का, सिक्री, औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारिगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ।
11: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: प्रोप्राइटर हेमराज रसाइली, सम्पर्क नम्बर 97422-51-881।
11: अनुराधा सुन चाँदी पसल, रुन्टीगढी 6 होलेरी, प्रहरी चेक पोस्ट नजिकै रोल्पा।
7: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
12: टाइम चेक। इट्स 4 PM।
13: अहिले अपराह्नको ठीक 4 बजेको छ।
14: घरैसी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
15: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
16: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
15: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

घरती मगरको यही मिति 2083 साल भाद्र 22 गतेका दिन 91 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्तै दुखी एवं मर्माहित भएका छौ। दुःखको यस घडीमा मृत आत्माले स्वर्गमा बास पाओस् भनी भगवानसँग प्रार्थना गर्दछौ। स्वर्गीय श्रीमान अनराम घरती मगर, छोरा बुहारीहरू, दिले घरती मगर, मनी घरती मगर, चन्द्रबहादुर घरती मगर, गायत्री घरती मगर, इन्द्रबहादुर घरती मगर, पवित्रा घरती मगर, नाति नातिनाहरू, सूर्य घरती मगर, दिलमाया घरती मगर, भुवन घरती मगर, सृजना घरती मगर, ओम भक्त घरती मगर, मनीषा घरती मगर, नोखीराम घरती मगर, चन्द्रा घरती मगर, रोशन घरती मगर, पुरन घरती मगर।

सम्पूर्ण मलामी जन छर छिमेक इष्ट मित्र आफन्त जनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98 5 78 34 7 77। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुकम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराई, दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 082 59 079 र 98 2 29 54 555।

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक राही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 0825-1755 र 97436-63-874।

0: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल, घोराही, दाङमा।

0: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
7: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
8: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिद्धै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
7: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
8: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
9: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422-15554 र 98229-77727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260-61415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा।

0: हजुर, हामी कहाँ कम्पाउण्ड जाली, मेन गेट, बारदली, फलामका झ्यालढोका, च्यानल सटर लगायत सम्पूर्ण फलाम सम्बन्धी काम गरिन्छ। साथै ढुवानी र जेन्टरको सुविधा पनि रहेको छ। प्रोप्राइटर तारा डाँगी,
1: सम्पर्क मोबाइल नम्बर 97-422-5756।
0: डाँगी ग्रिल उद्योग, स्वर्गद्वारी जाने बाटो नेर, भोलेरी बजार, रोल्पा।

0: यात्रु महानुभावहरूमा खुसीको खबर रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर कुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667707, 98291008115। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001
3: रेडियो होलेरी एफएम 102.5 MHz।
4: Time check. It's 5 PM.
5: अहिले साँझको 5 बजेको छ।
6: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
0: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
0: यात्रु महानुभावहरूमा खुसीको खबर। रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर कुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667707, 98291008115। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001007
7: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479-49762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
8: होइन हौ रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
9: ओहो मदन, झुक्याउनु नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
8: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
9: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
10: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422-15554 र 98279-77727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो श्री जनसुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका कर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9826614 शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा।

0: खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक उराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक उराही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 0825-17-55 र 97436-63-874।

0: फर्यासी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082591 र मोबाइल नम्बर 97090।

तपाईँ सुन्दै हुनुहुन्छ तथा सुरक्षित जमा निर्माणको लागि रेडियो 102.5।

सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बालगीतहरूको संग्रह आलो सर्वत्र बजारमा उपलब्ध छ। आलो

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। It's 6 PM।
2: अहिले साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलआई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कलाकार र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
0: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड़।
1: र नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व,
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक धरपझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश यसमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोड़े। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
1: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 शव व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ।
0: त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ़ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवपरिवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवपरिवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणाली प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति शी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने उहाँले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाई छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढ़ी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
11: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
3: यच्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
11: इतिहास गाथा र कथा गाँठका कुरा।
3: गाँठका कुरा
11: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13 अर्ब 54 करोड़ 9 लाख रूपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहान सम्म 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढ़ीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
1: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। हालैको भोटेकोशी बाढ़ीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
0: अबको 3 भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
1: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिश नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
0: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरीबल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
3: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
3: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
5: आजको रंगदर्पण विपदको पीड़ामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित छ।

भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सड़क, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीड़ाको यस्तो घड़ीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीड़ालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीड़ितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीड़ालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोशीको विपदपछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो स्वर र

0: विपदपछि नेपाली कलाकारले गीत संगीत र सांगीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन सांगीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीड़ा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घड़ीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढ़ीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सड़क तत्काल बनाइदिन सक्दैन, तर यसले पीड़ितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराहरू एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने तर हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि जाँदाखेरि राम्रो हुन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युवेलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट,
2: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र,
3: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई,
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड़,
3: र नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको
4: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।
5: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
6: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल, हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376, रुण्डीगढी 7 बान्द्रे रोल्पा,
6: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: बर्बाद भएको।
1: खुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
0: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825-60-734 र 0825-60-138।
9: पर्व होस् या विवाह, खुसीको हरेक क्षण शिव कपडा पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य सिबु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: सिबु कपडा पसल।
2: प्रोप्राइटर सिबु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। सिबु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: सिबु कपडा पसल हाम्रै हो।
3: सूचना सूचना सूचना सूचना सूचना। यही मिति 2083 साल आश्विन 12 गतेदेखि आश्विन 16 गतेसम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाची रोटरी क्लब अफ काठमाडौँ बेस्ट रोल्पा नगरपालिका र रोल्पा अस्पतालको संयुक्त आयोजनामा नेपाल अर्थोपेडिक अस्पताल जोरपाची काठमाडौँका वरिष्ठ हाड जोड्ने विशेषज्ञहरूद्वारा रोल्पा अस्पताल रेउखामा हाड जोड्ने सम्बन्धी निशुल्क शल्यक्रिया शिविर आयोजना हुन गइरहेकोले इच्छुक बिरामी तथा व्यक्तिहरूले समयमै सम्पर्क राखी सेवा लिनु अनुरोध गरिन्छ।
4: शिविरमा उपलब्ध सेवाहरू:
5: खुट्टाको पैताला फर्किएका,
4: जन्मजात हात खुट्टा भाङ्गिएका,
5: हात या खुट्टाका विकृति जन्य समस्याहरू, हात या खुट्टा भाँचिएका, हात या खुट्टा भाँची भाङ्गिएर जोडिएका, भाँचिएकोमा पाता या किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्नु परेमा, हातमा आगोले पोलेको।
4: शिविर सञ्चालन हुने स्थान:
5: रोल्पा अस्पताल रेउखा रोल्पा। ओपीडी नाम दर्ता, मिति 2083।
6: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
7: अस्पतालबाट प्रदान गरिने सेवाहरू:
6: 24 घण्टा इमर्जेन्सी, भर्ना तथा एम्बुलेन्स सेवा,
7: पेट, छाती, कलेजो तथा मुटु।

0: सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा चेक जाँच,
1: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
1: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
0: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
1: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
0: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
1: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
0: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
1: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
0: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
1: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट, कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा बाँके,
0: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता आइन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
3: दाङ मध्य पश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा। वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्य पश्चिम पोलिक्लिनिकमा फिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 082-59-0079 र 98-29-54-555।
5: रेडियो होलेरी FM 102.5 MHz।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 7 पीएम।
2: अहिले साँझको 7 बजेको छ।

0: खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या, एलर्जी, कुष्ठरोग, चाया पोतो, डन्डीफुर, चाउरीपन, कपाल झर्ने समस्या, नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला, कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने, तातु हटाउने, चाउरीपना, दाग, धब्बा, डन्डीफुरका दाग हटाउने, हाइड्रा फेसियल, स्किन एनालाइसिस, ईआरपी, जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी, खिल, सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक राही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 0825-17-55 र 97436-63-874।

0: घरे आइसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98326386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य सिबु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: सिबु कपडा पसल।
2: प्रोप्राइटर सिबु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। सिबु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: सिबु कपडा पसल हाम्रै हो।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदान। फोन नम्बर 082-560-734 र 082-560-138।
10: यात्रु महानुभावहरूमा खुसीको खबर
11: खबर
10: रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो, छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
12: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
10: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478-67707, 98291-0815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97-670-12-318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01-0017
13: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479-49762।
10: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
14: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गहना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
15: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
14: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
15: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422-15-554 र 98279-77-727। हजुर, तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो श्री जनसुन्च आदि पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9826614 शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: सिटीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
9: वेट्रेस,
11: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान, दुबई, युरोपका विभिन्न
16: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 8 PM।
2: अहिले बेलुकीको 8 बजेको छ।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
4: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
8: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
9: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
8: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
9: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
10: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422-15554 र 98-29-77-727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98-260-61-415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू:
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्युरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: यात्रु महानुभावहरूमा खुसीको खबर
14: खबर
13: रुन्चीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
15: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
13: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98-478-66-707, 98-291-0815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97-670-12-318।
16: प
14: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007
16: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 98479495762
17: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा
18: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ नोट 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ
17: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
18: सम्पर्क नम्बर 0825509079 र 98294555
19: घर आएसी सामान किन्न टाढा किन जानु अब तपाईँको आफ्नै गाउँमै
20: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र
17: 65
20: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा
18: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ नोट 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ
17: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
18: सम्पर्क नम्बर 0825509079

0: र 98 2 59 54 555।
1: घर आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
2: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा।
1: सम्पर्क मोबाइल नम्बर 97459924208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
2: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल।
3: हाम्रै रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: भैँसीको दुधमा घिउ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल
1: घर आएपछि सामान किन्न टाढा किन जानु अब तपाईँको आफ्नै गाउँमै
2: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल हामी कहाँ सम्पूर्ण किरानाको सामग्री नुन तेल मैदा दाल सुजी चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ साथै नास्ताको लागि अन्डा फ्राई चिकन चाउमिन चाउमिन छोला समोसा अन्डा चना डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376 रुन्टीगढी 7 बान्द्रे रोल्पा
2: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल
3: कान्छी कता हो चिरुच्याट परेर
4: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी
3: राम राम कान्छी त यसै राम्री तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ हाई हाई
4: हुँदैन त श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू
3: कहाँनिर छ यो पसल भन भन कान्छी म पनि गइहाल्नु पर्यो
4: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि
5: हाम्रा सेवाहरू मंगलसूत्र हार औठी चन्द्रहार चन्द्रमा जन्तर तिलहरी नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कालीगढद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ नोट पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ प्रोप्राइटर विजय स्वर्णकार सम्पर्क मोबाइल नम्बर 98479097 98095992791 98578312312 साथै हाम्रो शाखा डाङ तुलसीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ
6: श्री विजय सुनजाति पसल होलेरी बजार रोल्पा
7: ए साइला घर त गजबकै बनाएछस् त तर के हो खाली घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्
8: बनाउने हो दाई हजुरले चिन्ता नगर्नु न चिन्ता त मलाई पो छ त राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको छ दाई
7: तैले पनि त्यसको चिन्ता नगर होलेरी बजारमा पुन ग्रिल उद्योग छ त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न
9: हामी कहाँ ग्रिल सटर रेलिङ च्यानल गेट मेन गेट पर्खाल गेट फेन्सी गेट पर्खाल जाली जाली बुन्नी मेसिन पाइनुका साथै ट्रस रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
10: पुन ग्रिल उद्योग रुटीगढी गाउँपालिका छ डुब्रिङ जाने बाटो होलेरी रोल्पा
11: प्रोप्राइटर गिरबहादुर बिक सम्पर्क मोबाइल नम्बर 98468092625 98095787

0: आएर सबै काम रोकिएर हैरान बाँच्दै
1: तैले पनि त्यसको चिन्ता नगर। होलेरी बजारमा फुन गिरिलो उद्योग छ, त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न।
2: हामी कहाँ ग्रिल, सटर, रेलिङ, च्यानल गेट, मेन गेट, पर्खाल गेट, फेन्स गेट, पर्खाल जाली, जाली बुन्ने मेसिन पाइनुका साथै ट्रस्ट रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
0: पुन ग्रिल उद्योग रुटीगढी गाउँपालिका छ, डुब्रिङ जाने बाटो होलेरी रोल्पा।
2: प्रोप्राइटर गिर बहादुर बिक, सम्पर्क मोबाइल नम्बर 98468 92 262, 98095 87 882।
3: ओ दाजु, यो तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
1: औषधि गरेको गरेछु, वर्ष भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन। अति पो भयो भाइ।
3: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्यका जानु भएमा राम्रो हुनेछ, एकपटक त्यहाँ जानुहोस्। यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रो पना भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
4: हाम्रा सेवाहरू ग्यास्ट्रिक, अल्सर, कान गोला, बाई गोला, प्रसुति गोला, कब्जियत, बाई बाथ, बत्ता, युरिक एसिड, जोर्नी दुख्ने, ढाड कम्मर शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने, दम खोकी, एलर्जी, नाकमा मासु पलाएको, टाउको दुख्ने, रिङ्गाटा, चक्कर लाग्ने, चरी फाई, छारे रोग, मिर्गी, पुल, मुर्सा पर्ने, जन्डिस, प्याले रोग, छालाको रोग, दाद, पामा जाने, पटपटी फुट्ने, डायबिटिज, प्रेसर, सुगर, छिनछिनमा पिसाब लाग्ने, मुख सुक्ने, मूलद्वारमा मासु पलाएको, खुन जाने, पोल्ने, चिलाउने, दुख्ने, महिनावारी समस्या इत्यादिको कविराज राधिकाद्वारा परामर्श दिइन्छ। सम्पर्क 98478065064, 98578130007, 08562062056। तेज आयुर्वेदिक मेडिकल हल, घोराई उपमहानगरपालिका 13 प्रगति नगर, दाङ।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथै मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98279777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614415। शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तर तर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857726405 र 9569726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: वाओ
1: क्या दामी
2: पुरा थैंक यू
1: तिमीलाई होइन तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
2: हो र म त मलाई पो भनेको होला भनेको
1: तिमी पनि त्यतिकै राम्रो छौ तर तिमीले लगाएको गहना त छ नै दामी साँच्चै कहाँबाट बनाएको हो तिमीले
2: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुनचादी पसलबाट हो नि
1: हजुर हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री मर्मत सुपथ मूल्यमा गरिन्छ पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ साथमा तिलहरी फुली मुन्द्री मारवाड़ी झुम्का सिक्री औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारिगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ
2: एक पटक सेवा गर्ने मौका दिनुहोस्
1: प्रोप्राइटर हेमराज रसाइली सम्पर्क नम्बर 97422 51881
2: अनुराधा सुनचादी पसल रुन्टीगढी 6 होलेरी प्रहरी चेक पोस्ट नजिकै रोल्पा

0: हना यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले।
1: अरे बाजे के सोचिरहेको उभिएर,
0: यो कता हो यो डङ्गाली भाडा पसल?
1: ए बाजेलाई यो कुरो थाहै रहेनछ, यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
0: हाना हो रे बाबु, ओहो लौ थ्याङ्क्यु है थ्याङ्क्यु।
2: हाम्रा सेवाहरू
3: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ।
2: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
3: प्रोपराइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 9867001073, 9805063613 र 9865446495।
2: नयाँ व्यवस्थापनको साथमा डङ्गाली भाँडा पसल अब भोलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि। सितैमा लौ सितैमा सितैमा,
4: सितैमा लौ सितैमा सितैमा।
5: ए ठुल्दाई, के को सितैमा सितैमा हो?
1: सित्तैमा त भने ठोली, सस्तोमा चाहिँ हो। भोलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ, बुझ्यौ?
5: हाम्रा सेवाहरू खाद्यान्न सामग्रीहरू जस्तै नुन, तेल, दाल, चामल, पिठो, किरानाका सामानहरू, कस्मेटिक सामानहरू, भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला, जडीबुटी, लसुन खरिद तथा बिक्री पनि गरिन्छ। प्रोप्राइटर अजहर फारूकी, सम्पर्क मोबाइल नम्बर 9848977485 र 9812861421। लाबासी सस्तो पसल रुन्डीगढी गाउँपालिका वडा नम्बर 5 होलेरी बजार, रेडियो होलेरीको ठिक अगाडि, होलेरी बजार रोल्पा।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
11: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
12: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 9 PM।
2: अहिले रातको 9 बजेको छ।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराई, दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0 82 59 79 79 र 98 2 59 54 555।
5: यात्रु महानुभावहरूमा खुसीको खबर। धुन्टीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर कुनले लिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो, छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
6: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
5: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98 4 78 66 707, 98 2 91 0 815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97 6 70 12 318।
7: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01 00 01 7 02 86 6।
8: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98 4 79 49 7 62।
5: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
9: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
10: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सधा दिनु न।
9: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
10: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
11: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97 4 22 15 554 र 98 2 29 77 777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता आइन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98 2 60 61 415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
12: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्युरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: घर आएसी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
14: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97-459-24-208 र 98-36-86-376। रुन्टीगढी 7 बान्द्रे रोल्पा,
14: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
15: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
16: अस्पतालबाट प्रदान गरिने सेवाहरू
15: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
16: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
15: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
16: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
15: सुविधा सम्पन्न फिजियो थेरापी र एक्युपंचर थेरापी,
16: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
15: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
16: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
15: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
16: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंचर द्वारा उपचार,
15: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपंचर थेरापीको विधिबाट सफल उपचार,
16: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
15: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
16: सम्पर्क नम्बर 081-541-133, 081-541-312, मोबाइल नम्बर 98-580-29-119, 98-580-37-371।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
22: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
23: इन्डोस्कोपी सेवा,
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट,
0: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
1: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 10 पीएम।
2: अहिले रातको 10 बजेको छ।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 11 PM।
2: अहिले रातको 11 बजेको छ।
3: अँध्यारो रात हेर्नुहोस् त, बाहिरपट्टि कति धेरै शून्यता छाएको छ। दिनभरि व्यस्त बनेको सड़क आराम गरिरहेको छ। तपाईँ पनि बिस्तारै बिस्तारै निद्रा देवीको समीपमा पर्दै हुनुहुन्छ होला। अब हामी पनि तपाईँको समीपबाट आजको लागि विदा माग्दैछौ। संसारको रीत नै यस्तै छ, मिलनको लागि बिछोड आवश्यक छ। हामी तपाईँलाई सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्ने कोसिस गर्यौं। तपाईँको चित्त बुझ्यो या बुझेन, तपाईँको चित्त बुझाउन हामी अनवरत रूपमा लागि पर्नेछौ। दिनभरि गरेको कामको मूल्याङ्कन गर्नुहोस्। बिग्रेका कामहरू सुधार्नु तपाईँ हाम्रो दायित्व। संसार स्वार्थी छ भन्छन्, घरको झ्याल ढोका बन्द गर्नुहोस्। हाडैमा एक आमकुरा पानी पनि राख्न नबिर्सनुहोस्। राति तिर्खा लाग्न सक्छ। छिटो उठ्नुपर्नेछ भने मोबाइलमा अलार्म पनि लगाउनुहोस्। समय महत्वपूर्ण छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। भोलि बिहानै भालेको डाँको सँगसँगै हामी तपाईँलाई भेट्न फेरि आउनेछौ। आजको लागि बिदा माग्छ। नमस्कार, शुभरात्रि।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: शुभ प्रभात। भालेको डाको सँगै सदाजी आज पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। रातभरिको विश्रामपछि उदाउँदो यो सुनौलो बिहानीसँगै तपाईँमा सकारात्मक सोच र जाँगर पलाओस्। हिजोको दिनमा पूरा हुन नसकेका कामहरू सहजै रूपले काम गर्ने वातावरण मिलोस्। कुनै महत्वपूर्ण कामको थालनी गर्दै हुनुहुन्छ भने राम्ररी सोच विचार गरेर मात्र थालनी गर्नुहोस्। दिनभरि गरिने कामको समय तालिका बनाउनुहोस् र पूर्ण तयारीका साथ कामको शुरूआती गर्नुहोस्, जसका कारण तपाईँलाई सफलता हासिल गर्न सहज हुनेछ। तपाईँ आफ्नो काम सँगै रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सँगै रहनुहोला। हामी तपाईँलाई बिहान 5 बजेदेखि राति 11 बजेसम्म विभिन्न सूचना, समाचार र मनोरञ्जन प्रदान गर्नेछौ भन्दै सेवाको शुभारम्भ गरौं यो धार्मिक भजनबाट।

हजुर, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radioholeri.com.np हाम्रो पात्रो नेपाली पात्रो स्मार्ट पात्रो तथा विभिन्न मोबाइल एप्सबाट पनि एकैसाथ सुन्न भने सक्नुहुन्छ र हामीलाई हाम्रो पात्रोमा गएर रेडियो जन्मभूमि सर्च गर्नुभयो भने त्यहाँबाट पनि एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम सुनौलो बिहानी र कार्यक्रम सुनौलो बिहानी लिएर आज पनि एकैसाथ उपस्थित भइसकेका छौ। मलाई प्राविधिकबाट मिठो साथ मिल्दैछ प्राविधिक मित्रको पनि आवाजमा म गीता विश्वकर्मा।

हजुर, यो कार्यक्रम सुनौलो बिहानी तपाईँका माझमा आउने गर्दछौ। हामी हरेक दिन यसै समय बिहान 5:45 करिब करिब 6 बजेसम्म चाहिँ तपाईँका माझमा उपस्थित हुने गर्दछौ र तपाईँका माझमा उपस्थित रहँदाखेरि चाहिँ हामीले कार्यक्रमको रूपरेखाको जानकारी, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी, एम्बुलेन्सका नम्बरको जानकारी भनी हामीले तपाईँका माझमा हरेक दिन गराइराखेका हुन् छौ र आज पनि गराउनेछौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने अवश्य पनि जानकारी पाउनुहुनेछ। हवस् त आदरणीय श्रोता मित्रहरू, अब भने लागौ आज दिनभरि रेडियो होलेरीबाट प्रसारण हुने कार्यक्रमको रूपरेखाको जानकारी गराउनतर्फ।

बिहान 5 बजीबाट 5:45 भजन गीत र प्रवचन सुन्नुभयो। 5:45 6 बजीसम्म कार्यक्रम सुनौलो बिहानी यसै समय सुनिराख्नु भएको छ। 6 बजीबाट 36 उज्यालोको काया कैरन र 36 7 बजीसम्म हाम्रो परिवेश, 7 बजीबाट 8 बजी